0: लागि अमेरिकी प्रस्तावमा विचार भइरहेको बताए पनि कतिपय वार्ताकारले आत्मसमर्पण गराउने खालको योजना थमाइएको बताएका छन्। सम्भावित सम्झौताबारे बीबीसीका लिसे रुसेट:
1: We understand that the details of that would include both sides ending their blockade, Iran ending its blockade of the strategic waterway, the United States ending its blockade of Iran's ports. Iran wants to see a complete end to the war. No more shaky ceasefires.
0: सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि न्यायाधीश मनोज शर्मालाई सिफारिस गरिएको छ।
2: प्रधानमन्त्री वारेन्द्र शाहको नेतृत्वमा आज बसेको संवैधानिक परिषदको बैठकले शर्माको नाम सिफारिश गरेको हो। प्रधान न्यायाधीशका न्याय परिषदले सिफारिश गरेका छ जनामा उहाँ चौथो वरियतामा हुनुहुन्थ्यो। संवैधानिक परिषदको पहिलो वरियतामा रहेका कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियतामा रहेका न्यायाधीश कुमार रेग्मी र तेस्रो वरियतामा रहेका न्यायाधीश हरिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मालाई रोजेको हो। अब शर्माको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपति समक्ष नियुक्तिका लागि पठाइनेछ। प्रधान न्यायाधीश नियुक्ति भएमा शर्माले छ वर्षसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ। शर्मा 2027 असार चारमा पर्साको बीरगंजमा जन्मनु भएको हो। उहाँले काठमाडौँको नेपाल ल क्याम्पसबाट बीएल, भारतको पुणे विश्वविद्यालयबाट एलएलएम तथा त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिणी गर्नु भएको छ। 2052 सालदेखि।

0: संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गरेको सिफारिशबारे धारणा बनाउन नेपाल बार एसोसिएशनको बैठक आज बस्दैछ। बारले प्रधान न्यायाधीशमा भएको सिफारिशबारे समान धारणा बनाउन आज आकस्मिक बैठक बोलाएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले जानकारी दिनुभएको छ। कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद, कानूनविद र पूर्व पदाधिकारीलाई रायका लागि छलफलमा ढाकिएको हो। उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ। हिजो बसेको संवैधानिक परिषद बैठकले बहुमत निर्णयको आधारमा चौथो वरियतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो। यो निर्णयमा असन्तुष्टि जनाउँदै परिषद सदस्य रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले नोट अफ डिसेन्ट लेख्नु भएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै निर्माण क्षेत्र प्रभावित हुँदा मधेसमा इन्धनको खपतमा कमी आएको छ।
1: नेपाल ओइल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्री घटेको हो। विगतमा दैनिक औसत 5,000 किलो लिटर डिजल र 2,000 किलो लिटर पेट्रोल बिक्री हुने गरेकोमा अहिले बिक्रीमा गिरावट आएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख अशोक शाहका अनुसार हाल दैनिक औसत 3,500 किलो लिटर डिजल तथा 1,000 देखि 1,500 किलो लिटर पेट्रोल बिक्री भइरहेको छ। नेपाल ओइल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार अम्लेखगंजको भण्डारण केन्द्रमा 17,448 किलो लिटर पेट्रोल र 25,843 किलो लिटर डिजल भण्डारण क्षमता छ। सो भण्डारणले पेट्रोल 7 दिन र डिजल 4 दिनसम्म धान्न सक्ने बताइएको छ। कार्यालयले भारतीय ओइल निगमबाट पाइप लाइन मार्फत एक चरणमा 11,000 किलो लिटर पेट्रोल र 24,000 किलो लिटर डिजल आयात गर्दै आएको जनाएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको 9 महिनामा 1,48,16 करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 1,40,10 करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। चालू आर्थिक वर्षको 9 महिनामा 78,79 करोड रुपियाँ बराबरको डिजल तथा 31,08 करोड रुपियाँ बराबरको पेट्रोल आयात भएको तथ्याङ्क छ।
0: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा सम्झौता विपरीत ठेकेदारसँग मिलमेथो गरी 3,62 करोड कर छुट दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 13 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ, जसमा एक बहालवाला सचिव, 4 जना पूर्व सचिव र क्यानका तत्कालीन महानिर्देशक तथा ठेकेदार समेत छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी यो तेस्रो मुद्दा हो। राष्ट्र सेवक पदाधिकारी, कर्मचारी र ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ र कम्पनी लिमिटेडले आपसी मिलिमत्र योजना बनाएर भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर, महसुल र अन्य शुल्कबाट छुट दिई ठेकेदार कम्पनीलाई दोहोरो लाभ हुने गरी हिनामिना हानि नोक्सानी गरेर भ्रष्टाचार गरेको अख्तियारको दावी छ। मुक्त कमलरी विकास मञ्चले कमलरी मुक्त भएको 1 दशक बढी विद्या समेत उचित व्यवस्थापन नगरेको भन्दै सरकारको ध्यान आकर्षण गराएको छ। मञ्चले पत्रकार सम्मेलन आयोजना गरी कमलरी मुक्त घोषणा भएको 13 वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमीन भोग चलनको 20 वर्ष सकिँदा पनि व्यवस्थापन नभएको भन्दै सरकारको ध्यान आकर्षण गराएको हो। नेपाली सेनाको 2 दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा शुरू भएको छ। घरबझोङ गाउँपालिका जोमसोममा रहेको नेपाली सेनाको इन्द्र बक्स गणको आयोजनामा खोज तथा रेस्क्यू अभ्यास शुरू गरिएको हो। मुलुकका केही भूभागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाड़ी भूभागमा अहिले साधारणतया बादल लागेको छ। बाँकी तराई भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र मध्य प्रदेशसहित हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी सहित अन्य प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही र मध्य प्रदेशका 1-2 स्थानमा आज दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बाँकी तराई क्षेत्रका 1-2 स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान छ। यस्तै उच्च हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सुक्खा पहिरो खस्ता नारायणगढ मुगलिङ सड़क अवरुद्ध भएको छ। यो सड़क अन्तर्गत इच्छा कामना गाउँपालिका पाँच तुइन खोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सड़क अवरुद्ध भएको हो। मुगलिनमा रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सड़क पूर्ण रूपमा बन्द भएको छ। सड़क डिभिजन कार्यालय संघको समन्वयमा पहिरो पन्छाउन प्रहरी ट्रोली परिचालन गरिएको छ। सरकारले प्रतिबन्ध लगाइदिएपछि निजामती कर्मचारी युनियनहरू विलख बन्दमा परेका छन्। निजामती सेवामा राजनीतिक हस्तक्षेप रोक्न प्रयासरत रहेको बताउने ट्रेड युनियनलाई दलको हतियार बनेको आरोपमा सरकारले रोक लगाइदियो। अहिले सरकारी निकायका श्रमिक संगठन प्रतिबन्धमा गैर सरकारी क्षेत्रका ट्रेड युनियनले पनि चासो देखाएका छन्। उनीहरूले प्रतिबन्धको श्रृंखला आफूहरूतिर पनि आउने चिन्ता जनाएका छन्। हामीले अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिमखडासँग कुरा गरेका छौं।
4: होइन, ट्रेड युनियन आन्दोलनमाथि जुन यो आक्रमण भइरहेछ यो सरासर गलत हो। किनभने संविधानको चाहिँ धारा 34 चाहिँ मौलिक हकको रूपमा चाहिँ यो छ र चाहिँ के हो भने यो चाहिँ दर्ता भएर संविधानले व्यवस्था गरेर होइन सङ्गठित हुन पाउने सामूहिक सौदाबाजी गर्न पाउने माग दाबी गर्न पाउने यो मौलिक हक हो। यो अहिले चाहिँ जसरी चाहिँ अहिले अहिलेको सरकारले यो चाहिँ चाहे चाहिँ पत्रकारहरूमाथि होस् चाहे यो ट्रेड युनियनहरूमाथि होस् चाहे सुकुम्बासीहरूमाथि जुन किसिमको चाहिँ बल प्रयोगको चाहिँ सिद्धान्त अप्नाइरहेछ बल प्रयोग गरिरहेछ यो संविधान विपरीत छ कानुन विपरीत छ यसलाई मान्न सकिँदैन। अहिलेको युगमा पनि चाहिँ के हो त भन्दाखेरि संविधानलाई एकापट्टि छ र एउटा चाहिँ हटको रूपमा चाहिँ सरकार गइरहेछ यो गलत छ यो मान्न सकिँदैन। यो समग्र ट्रेड युनियन आन्दोलनमाथिको जुन प्रहारको रूपमा हामीले लिइरहेका छौँ खारेजीमा पर्ने पर्यो भन्ने ट्रेड युनियनहरूसँगको हाम्रो सहकार्य हुन्छ र हामी एकबद्धता जनाउँछौँ।
5: अब यत्रो बहुमत प्राप्त सरकार आएको छ, यो सरकारले गरेका निर्णयमा जनताको भावना पनि त होला नि, होइन र यहाँहरूले त्यसरी लिनुहुन्न?
4: बहुमत त तपाईँ चाहिँ के हो भन्दाखेरि संविधान नमान कानुन नमान होइन अनि जे मन लाग्यो गर भनेर बहुमत दिए होइन। बहुमत त पहिला चाहिँ के अरे कम्युनिस्ट पार्टीले पनि लिएर आएको थियो, बहुमत त पहिला चाहिँ काङ्ग्रेस पार्टीले पनि लिएर आएको थियो होइन। त्यो बहुमत अहिले आएछ, यो बहुमत चाहिँ के हो भने यो सधैँको लागि चाहिँ यो उत्तर कोरियाको किम जोङलाई दिएको जस्तो बहुमत होला नि त। यो चाहिँ तानाशाह बन्नको निम्ति दिएका भोट होइन नि त जनताले, सुशासनको निम्ति भनेर होइन मनलाग्दी ढङ्गले चाहिँ जे मन लाग्यो त्यही गर्नको निम्ति चाहिँ होइन होला यो।
5: अब निजामती सेवामा यस खालको प्रतिबन्धले यहाँहरूको जुन गैर निजामती क्षेत्रमा चाहिँ कस्तो असर पर्न सक्ने देख्नुहुन्छ र त्यसको लागि के तयारी गर्दै हुनुहुन्छ?
4: होइन, यो चाहिँ के हो त भन्दाखेरि यो हामीले के बुझेका छौँ भने आज निजामतीलाई भन्यो भने नि चाहिँ यो अन्ततगत गएर चाहिँ यो समग्र नेपालको ट्रेड युनियन आन्दोलनमाथि संविधानमाथि श्रम ऐन कानुनमाथिको यो प्रहार हो होइन। यसलाई हामीले चाहिँ हामीलाई भयो भएन पऱ्यो कि परेन भन्ने हो। हिजो काठमाडौँमा डोजर लगाइरहँदाखेरि चाहिँ के अरे झापाका सुकुम्बासीहरूले हामीले बालेन्द्र शाहलाई भोट दिएको हामीलाई केही गर्दैन भन्दै थिए, तर आज झापामा पनि डोजर लागेछ होइन, चाहिँ जहाँ जहाँ महलको छेउमा भएको सुकुम्बासी बस्तीमा डोजर लागेछ भने भोलि निजामतीमा भएको भोलि हाम्रो ट्रेड युनियनमा नहोला भन्ने त्यो हामीलाई लाग्दैन।
3: अमेरिका र इरान बीच हर्मुज जलमार्ग क्षेत्रमा फेरि सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन्। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार हर्मुज जलमार्ग हुँदै ओमनको खाडीतर्फ गइरहेका अमेरिकी नौसेनाका तीनवटा गाइडेड मिसाइल विनाशक जहाजमाथि इरानले मिसाइल ड्रोन र साना डुङ्गा मार्फत आक्रमण गरेका थिए। सेन्ट कमले सबै आक्रमणलाई बीचमै निष्क्रिय पारिएको र कुनै अमेरिकी जहाजमा क्षति नभएको जनाएको छ। सेन्ट कमले त्यसपछि आत्मरक्षाका लागि इरानका मिसाइल र ड्रोन प्रक्षेपण स्थल कमाण्ड सेन्टर र निगरानी केन्द्रहरूमा आक्रमण गरिएको जनाएको छ। इरानले भने अमेरिकाले नै युद्ध विराम उल्लङ्घन गर्दै आफ्नो भूमिमा आक्रमण गरेको दावी गरेको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कोर्स आईआरजीसीले अमेरिकी सेनाले हर्मुज प्रवेश गरिरहेका एउटा तेल ट्याङ्कर र अर्को जहाजलाई निशाना बनाएको आरोप लगाएको छ। साथै केशम टापु तथा दक्षिणी तटीय शहर बन्दर खामिर र सिरिकमा अमेरिकी हवाई आक्रमण भएको इरानले दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको दावी गर्नुभएको छ।
2: Hurt in any way. The people weren't hurt, but they were firing at us, and we were firing back at them.
3: अनि समग्र खबरित नै नमस्कार।
6: यो PFBS गोर्खा रेडियो हो।

0: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। नार्कले उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि काम गर्ने स्वायत्त सरकारी निकाय हो। यस अवसरमा ललितपुरको खुमलटारमा आज विशेष कार्यक्रम गर्न लागि नार्कले जनाएको छ। विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएको नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेलले जानकारी दिनुभएको छ। सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुहुने भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदबाट राजीनामा दिएका किराती आफ्नो समूहसहित श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लाग्नु भएको हो। यसको औपचारिक घोषणा भने आज हुँदैछ। यसका लागि काठमाडौँको एउटा होटलमा कार्यक्रम राखिएको श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले जानकारी दिनुभएको छ। किराँती श्रम संस्कृतिको वरिष्ठ नेता बन्ने राईको भनाई छ। किराँतीको समूहले एक सचिव सहित 15 केन्द्रीय सदस्य पाउने मोटामोटी सहमति भएको श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जानकारी दिनुभएको छ। जेएनजी आन्दोलनपछि प्रचण्ड माधव नेपाल सहितका नेताहरूले पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै किराँती प्रगतिशील लोकतान्त्रिक पार्टीमा लाग्नु भएको थियो। ढोरपाटनमा पहिलोपल्ट हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ।
1: 15 दिन लगाएर तीन समूहले 3200 मिटरदेखि 5500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरेका छन्। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षीको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षीको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा तीन समूहले 6 शिकार ब्लकमा राखेर फर्किएका छन्। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने 15 दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ। ओडारमा बास बसेर कष्टकर हिउँ छिचोली र प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ। हिउँ चितुवा गणनामा 15 कर्मचारी तथा प्राविधिक खटिएका थिए। ढोरपाटन शिकार आरक्षीको 3000 देखि 5500 मिटरभन्दा माथिसम्म हिउँ चितुवाको वासस्थान रहेको पाइएको छ। 1325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आरक्षीको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ। वैशाखको 11 गतेदेखि राख्न थालिएको क्यामेरा 45 दिनपछि संकलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ।
0: बितेका 24 घण्टामा ट्राफिक कार्यवाहीमा एकै दिन 18,76,000 बढ़ी राजस्व संकलन भएको छ। 24 घण्टामा 1806 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 77, नियम विपरीत राइड सेयरिङ गरेका 162, ट्राफिक संकेत उल्लंघन गर्ने 106 र तीव्र गतिमा सवारी साधन हुइक्याउने 88 कार्यवाही गरिएको हो। यस्तै लेन अनुशासन पालना नगर्ने 84, निषेधित क्षेत्रमा हर्न बजाउने 39, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 77, एकतर्फी सड़कमा सवारी चलाउने 111 र अन्य सवारी नियम पालना नगर्ने 1062 कार्यवाही गरिएको हो। अमेरिका र इरानबीच हर्मुज जलमार्ग मध्य क्षेत्रमा फेरि सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन्। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार हर्मुज जलमार्ग हुँदै ओमनको खाड़ीतर्फ गइरहेका अमेरिकी नौसेनाका 3 गाइडेड मिसाइल विनाशक जहाजमाथि इरानले मिसाइल, ड्रोन र साना डुंगा मार्फत आक्रमण गरेको हो। कमाण्डले आक्रमणलाई निस्तेज पारिएको र कुनै अमेरिकी जहाजमा क्षति नभएको जनाएको छ। कमाण्डले त्यसपछि आत्मरक्षाका लागि इरानका मिसाइल र ड्रोन प्रक्षेपण स्थल कमाण्ड सेन्टर निगरानी केन्द्रमा आक्रमण गरिएको जनाएको छ। इरानले भने अमेरिकाले युद्धविराम उल्लंघन गर्दै आफ्नो भूमिमा आक्रमण गरेको दावी गरेको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कोर्सले अमेरिकी सेनाले हर्मुज प्रवेश गरिरहेका एउटा तेल ट्याङ्कर र अर्को जहाजलाई निशाना बनाएको आरोप लगाएको छ। साथै केशमा टापु र दक्षिणी तटीय शहर बन्दर खामिर र सिरिकमा हवाई आक्रमण भएको इरानको दावी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको र अमेरिकी आक्रमण रक्षात्मक भएको बताउनु भएको छ।
2: Destroyers and we rammed them through some pretty big stuff today and we knocked the hell out of them.
0: Namaskar.
3: BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सुक्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ़ मुगलिन सड़क खुलेको छ। सड़क डिभिजन कार्यालय संघको समन्वयमा पहिरो पन्छाएपछि केही अघिदेखि सड़क सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभएको छ। यसअघि इच्छा कामना गाउँपालिका 5 तुइन खोलामा सुक्खा पहिरो खसेर सड़क अवरुद्ध भएको थियो। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान भएको हो। समितिले आजबाट 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले जारी गरेको अध्यादेश मार्फत यी विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएका थिए। यही कारण नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको हो। रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित नाम छनौट तथा सिफारिश समितिले यसअघि एकीकृत कार्यविधि स्वीकृत गरेको थियो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा मधेसमा इन्धनको खपतमा कमी आएको छ।
4: नेपाल ओइल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्री घटेको हो। विगतमा दैनिक औसत 5,000 किलो लिटर डिजल र 2,000 किलो लिटर पेट्रोल बिक्री हुने गरेकोमा अहिले बिक्रीमा गिरावट आएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख अशोक शाहका अनुसार हाल दैनिक औसत 3,500 किलो लिटर डिजल तथा 1,000 देखि 1,500 किलोलिटर पेट्रोल बिक्री भइरहेको छ। नेपाल ओइल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार अम्लेखगंजको भण्डारण केन्द्रमा 17,448 किलोलिटर पेट्रोल र 25,843 किलोलिटर डिजल भण्डारण क्षमता छ। सो भण्डारणले पेट्रोल 7 दिन र डिजल 4 दिनसम्म धान्न सक्ने बताइएको छ। कार्यालयले भारतीय ओइल निगमबाट पाइप लाइन मार्फत एक चरणमा 11,000 किलोलिटर पेट्रोल र 24,000 किलोलिटर डिजल आयात गर्दै आएको जनाएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको 9 महिनामा 1,48,16 करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 1,40,10 करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। चालू आर्थिक वर्षको 9 महिनामा 78,79 करोड रुपियाँ बराबरको डिजल तथा 31,08 करोड रुपियाँ बराबरको पेट्रोल आयात भएको तथ्याङ्क छ।
3: राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। प्राधिकरणले दर्ताका लागि अनलाइन आवेदन दिएका यी सहकारी संस्थामध्ये करिब 3,000 सहकारीलाई इजाजत पत्र दिएको जनाएको छ। बाँकी 8,000 इजाजत भेरिफाई विवरण रुजु गर्ने तथा अपुग भएका कागजात अध्ययन गर्ने क्रममा रहेको प्राधिकरणको भनाई छ। सहकारीमा नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने क्रम बढेपछि सरकारले एक वर्ष अगाडि प्राधिकरण गठन गरेको हो। प्राधिकरणका अध्यक्ष डाक्टर खगराज शर्माका अनुसार संघ प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका सहकारीको अभिलेखीकरण शुरू भएको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीले प्राधिकरणमा दर्ता भएर इजाजत लिएपछि मात्रै कारोबार सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक केशवराज भट्टराईले जानकारी दिनुभएको छ। इजाजत लिन प्राधिकरणमा विवरण पेश गरेका तर कागजात अपुग भएका 3,646 सहकारी छन्। इलाममा 300 बढी परिवारलाई जग्गा धनी प्रमाण पत्र वितरण गरिएको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाम मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन अन्तर्गत 378 परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो। जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानूनी प्रक्रिया पूरा गरी हालसम्म 445 परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ। परिवारलाई 593 किताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको उहाँको भनाई छ। प्रमाणपत्र वितरण तथा दर्ताबाट 1,86,00,000 बढी राजस्व संकलन भएको आयोगले जनाएको छ। 738 परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताउनुभयो। जिल्लाभर 20,174 निवेदन संकलन गरिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: छप्पई
1: पुरले छमन
0: चैते आगो छप्पई

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मन्त्रीपरिषदको बैठक आज बिहान बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले बिहान 11 बजेका लागि बैठक बोलाउनु भएको हो। बैठक सिंहदरबारमा रहेको प्रधानमन्त्री एवं मन्त्रीपरिषदको कार्यालयमा बस्नेछ। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गरेको सिफारिशबारे धारणा बनाउन नेपाल बार एसोसिएशनको बैठक आज बस्दैछ। बारले प्रधान न्यायाधीशमा भएको सिफारिशबारे समान धारणा बनाउन आज आकस्मिक बैठक बोलाएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले जानकारी दिनुभएको छ। उहाँका अनुसार बैठकमा बारका सल्लाहकार संविधानविद कानूनविद र पूर्व पदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको छ। उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ। हिजो बसेको संवैधानिक परिषद बैठकले बहुमत निर्णयको आधारमा चौथो वरियतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो। यो निर्णयमा असन्तुष्टि जनाउँदै परिषद सदस्य रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले नोट अफ डिसेन्ट लेख्नु भएको थियो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको विषयमा आपत्ति जनाउनु भएको छ। पोखरेलले फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै वरिष्ठ न्यायाधीशलाई पछाएर चौथो वरियतामा रहेका शर्मालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरिनु सामान्य विषय नभएको बताउनु भएको हो। यसबाट संसद आह्वान भइसकेपछि अध्यादेश ल्याएर संवैधानिक परिषदको बैठक बसालिनु केवल प्रक्रियागत विषय नभई नियतसँग जोड़िएको प्रश्न हुने पनि उहाँको भनाइ छ। हिजो बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 3 अर्ब 62 करोड़को भ्रष्टाचार मुद्दा परेको छ। अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा जोड़िने पूर्व मन्त्रीको संख्या 6 पुगेको छ।
4: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले कार्की सहित सरकारी उच्च अधिकारी र चिनिया निर्माण कम्पनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको हो। अख्तियारले तत्कालीन अर्थमन्त्री कार्की, तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपानेसँगै विभिन्न मन्त्रालयका तत्कालीन सहसचिव, उपसचिव, आयोजना निर्देशक र शाखा अधिकृतमाथि पनि समान बीको दावी गरेर मुद्दा हालेको छ। उनीहरू विरूद्ध 3 अर्ब 62 करोड 5 लाख बीगो र कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ। निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ र कम्पनीका अध्यक्ष वाङ पो सहित परियोजना प्रबन्धक याङ चिकाङलाई मतियारको रूपमा मुख्य कसुरदार सरह सजाय मागिएको छ। गएको मंगिरमा पनि अख्तियारले तत्कालीन 5 जना मन्त्री सहितलाई विपक्षी बनाएर मुद्दा हालेको थियो। त्यो बेला पूर्व मन्त्री भीमाचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत्र, पोष्ट बहादुर बोगटीलाई विपक्षी बनाइएको थियो। बोगटीको निधन भइसकेकाले पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ। तत्कालीन अर्थमन्त्री कार्की सहित अर्थ सचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी लगायतका कर्मचारी पनि यो मुद्दामा मोचिएका छन्। गएको चैतमा पनि अर्को मुद्दा दायर भएको थियो। त्यो बेला 21 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो।
3: चीनले भ्रष्टाचारको मामिलामा 2 पूर्व रक्षामन्त्री ली साङफू र वे फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। समाचार एजेन्सी सिन्हुआका अनुसार दुवैलाई पहिले 2 वर्ष जेलमा राखिनेछ। उनीहरूले ती 2 वर्षसम्म कुनै नयाँ अपराध नगरे सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिने सिन्हुआले जनाएको छ। सन् 2024 दुवैलाई चीनको सत्तारूढ़ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो। चीनका पूर्व रक्षामन्त्री ली साङफूलाई गत वर्ष अक्टोबरमा अचानक पदबाट हटाइएको थियो। सीसीटीभीको रिपोर्ट अनुसार सैन्य अनुशासन अनुसन्धान एजेन्सीले लीले गम्भीर रूपमा पार्टीको अनुशासन र कानूनको उल्लंघन गरेको पाइएको बताएको छ। लीमाथि ठूलो मात्रामा घुस लिएको, अरूलाई घुस दिएको र पदको दुरूपयोग गरेको आरोप लगाइएको छ। लीका गतिविधिले सेनाको हतियार विकास र सैन्य उपकरणको छविमा भारी नोक्सान पुर्याएको रिपोर्टमा भनिएको छ। चीनका पूर्व रक्षामन्त्री वे फेङ्गेमाथि घुस लिएको र आफ्नो पदको दुरूपयोग गरेको आरोप लगाइएको छ। मुलुकका केही भूभागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो कोशी र मध्य प्रदेश सहित हिमाली र पहाड़ी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी सहित अन्य प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही र मध्य प्रदेशका 1-2 स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बाँकी तराई क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। आज राति हिमाली र पहाड़ी भूभागमा साधारणतया बदली हुनेछ। तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कोलकाता रेडियो हो।

0: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ
1: પ્લે બીએફબીએસ
2: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रधान न्यायाधीश सिफारिशबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ. वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा रिट दिनुभएको हो. रिट दर्ता भइसकेको छैन. प्रधान न्यायाधीशमा चौथो नम्बरको न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरिनु संविधानको शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दावीसहित निर्णय खारेज गर्न र एक नम्बरमा रहेकी कार्यवाहक प्रधान न्यायाधीश सपना प्रधान मल्ललाई सिफारिश गर्न गर्दै रिट निवेदन दायर गरिएको अधिवक्ता सिलवालले जानकारी दिनुभएको छ. उपकुलपति छनौट तथा सिफारिश समितिले आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ. समितिले आज सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो. समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो. समितिले आजबाट 10 दिनभित्र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न आह्वान गरेको छ. चलचित्र लाली बजार आजदेखि प्रदर्शनमा आएको छ. उच्च अदालत पाटनले यही वैशाख 23 गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो. वादी समुदायको कथामा आधारित यो चलचित्रलाई उच्च अदालत पाटनले प्रदर्शनका लागि खुल्ला गरेको हो. चलचित्रमा आमा र छोरीको कथा देखाइएको निर्देशक तथा लेखक एम थापाले बताउनु भएको छ. चलचित्रमा कलाकार स्वस्तिमा खड्का, रविन्द्र सिंह बानिया लगायत कलाकारले अभिनय गर्नुभएको छ. चलचित्रको पटकथा र सम्वाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पार्नु भएको छ. यस्तै गायक रामकृष्ण ढकालले निर्माण गर्नुभएको चलचित्र मालती मंगले पनि आजैबाट प्रदर्शनमा आएको छ. प्रकु पाण्डेको निर्देशन रहेको चलचित्रले ग्रामीण दम्पतिको प्रेम र सामाजिक परिवेशलाई समेटेको छ. चलचित्रमा विजय बराल, वर्षा राउत, मैक्सम गौडेल, बाल कलाकारहरू नरिन थापा र मनसु सापकोटा लगायतको अभिनय छ. यस्तै आजैबाट चलचित्र गुरूआमा पनि प्रदर्शनमा आएको छ. प्रेम सोनी सुनाले निर्माण र निर्देशन गर्नुभएको यो चलचित्रले किशोर किशोरी कसरी दुर्व्यसनमा फस्छन् र यसमा अभिभावकको भूमिका कस्तो रहन्छ भन्ने सन्देश दिन खोजेको छ. चलचित्रमा कलाकार मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु लगायतको अभिनय छ. कञ्चनपुरको शुक्लाफाटा चुरे क्षेत्रको धारापानी ठाउँका बासिन्दा कुटान पिसानका लागि अहिले पनि पानी घट्टामा निर्भर रहन बाध्य छन्.
4: यस वर्ष गाउँमा विद्युतका तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन. दैनिक आवश्यक पिठो जुटाउन स्थानीय घट्टमै भर पर्न बाध्य छन्. पिसानी गरे बापत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलन छ. यसले सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पुर्याउँदै आएको छ. 50 वर्षीय साईमल्ली तामीको 11 सदस्यीय परिवार पनि यही घट्टमा आश्रित छ. घट्ट धामी परिवारले चलाउँदै आएका छन्. कुलो मर्मत गर्ने घट्ट व्यवस्थापनको सम्पूर्ण कार्य धामीले गर्दै आउनु भएको छ. 1 दशक अघि तारचुलाको धुलीगाडाबाट पहिरोका कारण विस्थापित भइआएको यो परिवार हाल धारापानी खोला नजिकको जग्गा खरिद गरी बस्दै आएको छ. यसका अतिरिक्त थामी परिवारले सानो किराना पसल र चिया पसल पनि राखेका छन्। त्यसबाट हुने आमदानीले घर खर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ. स्थानीय जयलाल थामीका अनुसार धारापानी खोलाबाट ल्याइएको कुलोमा पानी कम हुँदा घट्टको गति सुस्त हुन्छ, जसका कारण दैनिक करिब 15 किलो मात्र अन्न पिस्न सकिन्छ. विक्रमसम्म 2040 उहाँको परिवार यही क्षेत्रमा बस्दै आएको छ. उहाँका अनुसार कसानी, बेलडाँगा, तारापानी, बर्रेगडा, कार्कीफाँटा र बागमारेका बासिन्दा पालेपालो घट्टमा पिठो पिस्ने गर्छन्. चारैतिर जंगल र नदीले घेरिएको तारापानीमा हाल 14 परिवारको बसोबास छ.
3: ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ.
5: 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरेका छन्। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन. हिउँ चितुवाको यकिन संख्या पत्ता लगाउन प्राविधिक, शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्. आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा तीन समूहले 6 शिकार ब्लगमा राखेर फर्किएका छन्। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने 15 दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ।
1: नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ बढेको छ। हिजो तोलामा 1,800 रुपियाँ बढेको सुनको भाउ आज 1,300 रुपियाँ बढेको हो।
6: यो PFBS गोर्खा रेडियो हो।

0: एक्काइस कैयौं भी डे को सन्दर्भ में बेलायती प्रधानमंत्री सर कियर स्टार्मरले सशस्त्र फौजी को साहसप्रति सम्मान प्रकट गर्नुभएको छ।
1: VE Day marks the end of the Second World War in Europe. The Prime Minister says, as we mark 81 years since VE Day, we give thanks to the men and women of our armed forces who triumphed over tyranny to secure victory and safety for our country. Sir Keir Starmer says we will never forget the immense sacrifices that were made by so many and will continue to protect the peace they fought for. The PM says their bravery lives in the stories that have been passed down through generations and in those who serve in our armed forces tirelessly today to keep our nation secure.
0: विशेष गरी युरोपेली मुलुकमा आज र भोलि दोस्रो विश्वयुद्धका पीड़ितको स्मृति दिवस मनाउने गरिन्छ। राष्ट्रसंघको महासभाले 2004 नोभेम्बर 22 पारित गरेको प्रस्ताव अनुसार हरेक वर्ष मे 8 र 9 दोस्रो विश्वयुद्धका सबै पीड़ितको सम्झना र मेलमिलाप दिवसको रूपमा मनाउने गरिन्छ। यो प्रस्ताव मार्फत सदस्य राष्ट्र राष्ट्रसंघीय प्रणाली अन्तर्गतका निकाय गैर सरकारी संस्था समेतलाई यो दुई दिन स्मृति दिवस मनाएर युद्धका पीड़ितप्रति श्रद्धाञ्जली अर्पण गर्न आह्वान गरिएको थियो। दोस्रो युद्धमा करिब 4 करोड़ सर्वसाधारण र 2 करोड़ सैनिकको मृत्यु भएको तथ्याङ्क छ। दोस्रो विश्वयुद्धमा विशेष गरी युरोप एसिया अफ्रिका प्रशान्त क्षेत्रसहित विश्वका अरू मुलुकमा पनि ठूलो जनधनको क्षति भएको थियो। सरकारले 15 जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। बैठकले आउँदो 28 गते अपरान्ह बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। मुलुकको पर्यटकीय राजधानी पोखरामा मध्यपूर्वको तनावका कारण तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या घटे पनि आन्तरिक पर्यटक भने बढेका छन्। सरकारले सातामा 2 दिन सार्वजनिक विदा दिएपछि पोखरा घुम्न जाने स्वदेशी पर्यटक बढेका हुन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
2: नेपाल सरकारले हप्तामा 2 दिन शनिबार र आइतबार सार्वजनिक विदा दिएसँगै यसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा परेको छ। यसबाट देशको पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्र चलायमान बनेको छ भने पर्यटकीय गतिविधि समेत वृद्धि भएको छ। 2 दिन लगातार विदा दिँदा आन्तरिक पर्यटक आगमन विगत वर्षका तुलनामा 10% सम्म वृद्धि भएको पर्यटन व्यवसायी बताउँछन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले मध्य पूर्वको तनावका कारण तेस्रो मुलुकका पर्यटक घटेको अवस्थामा अहिले आन्तरिक पर्यटक पोखरामा बढेको बताउनुहुन्छ।
3: अहिले नेपाल सरकारले 2 दिनको विदा घोषणा गरेको छ। त्यस पश्चात अहिले पर्यटनमा सुधार, आन्तरिक पर्यटकको अवस्था सुधार उन्मुख छ। बाह्य पर्यटक अहिले मध्य पूर्वको द्वन्द्वका कारण अन्यलका कारणले गत वर्षभन्दा अहिले कम आएको अवस्था छ, केही पर्सेन्ट घटेको अवस्था छ। तर भारतीय र आन्तरिक पर्यटकको अवस्था राम्रो छ, किनभने अहिले पोखरा लगायत विभिन्न ठाउँहरूमा आन्तरिक पर्यटकहरू को घुम्ने कुराको विकास भएको अवस्थाले गर्दा पनि पोखराको पर्यटनमा आन्तरिक पर्यटक गर्दा राम्रो भएको अवस्था छ। र त्यसमाथि पनि रेगुलर 2-3 दिन बिदा हुँदाखेरि पोखरामा पर्यटकहरू राम्रो उपस्थिति हुन्छ। र यसमा पनि अहिले शुक्रबार राम्रो आउँथे पर्यटकहरू, शुक्रबार शनिबार भने शनिबार आइतबार 2 दिन जुन नेपाल सरकारले बिदा दिएको छ त्यसका कारण पनि घुम्न आउने पर्यटकहरू पोखरा पहिलो रोजाइ हो र पोखरामा धेरै पर्यटक आउँछन्। यसले 10% भन्दा बढी चाहिँ पहिलाको अवस्था भन्दा अहिले आन्तरिक पर्यटकको अवस्था 10% गत वर्षको तुलनामा यो वर्ष भएको अवस्था।
2: 2 दिनको बिदाले पदयात्रा पर्यटनमा समेत सकारात्मक प्रभाव परेको छ। पदयात्रामा जाने पर्यटक बढेका छन्। तान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले 5 दिन काम र 2 दिन बिदाले देश घुम्ने र भ्रमण गर्ने कुरालाई सहज बनाएको बताउनुहुन्छ।
4: यो नेपाल सरकारले 5 दिन काम गर्ने र 2 दिन छुट्टी दिने चाहिँ यो एकदमै राम्रो छ। यसले गर्दाखेरि समग्र अहिले आन्तरिक रूपमा पर्यटनलाई चलायमान बढाउने काम गर्छ भने अर्को कुरा मान्छेले जागिर खाए पनि आफ्ना कुराहरू गर्ने कुरा नै परिपाटी बन्न सक्छ। त्यही भएर यो अहिले जुन कोभिड पछि विस्तारै चम्रिँदै गएको टुरिज्म व्यवसाय अनि यो कोभिड यो अहिलेको जनजी आन्दोलन पछि केही रूपमा भए पनि बिस्तारै चङ्ग्रिँदै गर्दाखेरि यस्ता कुराले चाहिँ आन्तरिक पर्यटनलाई बढाइ दिने र हामी नेपाली बीचमा पनि एउटा भ्रमण गर्ने देश घुम्ने कुरा चाहिँ एकदम सहज बनाउँछ। यसले चाहिँ आर्थिक रूपमा चलायमान बढाउने काम गर्छ, यो राम्रो छ।
2: पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले विदाले पर्यटन क्षेत्र मात्र नभई यसले सबै क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सकारात्मक माहौल सिर्जना गरेको बताउनुभयो।
5: र संसारले प्र्याक्टिस गरेको पनि यही हो, सबैलाई मलाई लाग्छ डाइरेक्टली इन्डाइरेक्टली फाइदा हुन्छ। अब हामी चाहन्छौँ हिजोको सरकारले घोषणा गरे जस्तो फेरि आफूले घोषणा गरेको कुरा ब्याक हुनुहुन्न।
0: BFBS Kulkar Radio.

अच्छा रहा

0: शिक्षामन्त्री सस्मित पोखरेलले मुद्दाको फर्स्योरको हिसाबले प्रधान न्यायाधीश सिफारिस गरिएको स्पष्ट पार्नु भएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका पोखरेलले प्रधान न्यायाधीश पनि कार्यक्षमता हेरेर सिफारिस गरिएको बताउनु भयो।
1: आजको दिनसम्म पनि हामीले विभिन्न न्यायपालिकाका कार्यपालिका व्यवस्थापिकालाई चाहिँ अलिकति एकअर्काबाट टाढा राख्नुपर्छ भन्ने विषय त पहिलादेखि नै हामीले गर्दै नै आएको सेपरेसन अफ पावरको हामी कुरा गर्छौँ। अहिले नै हेर्दाखेरि न्याय परिषद नै हेर्दाखेरि पनि पाँचजना सदस्यमध्ये तिनजना लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानुनविदहरूले भन्दै नै आउनु भएको कुरा हो। त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। योपालि पहिलोपटकसम्म त पहिलोपटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्स्योरको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलोपटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
0: यस्तै सरकारले 15 अवैधानिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ। बैठकले आउँदो 28 अपराह्न बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। प्रधान न्यायाधीश सिफारिसबारे संवैधानिक परिषदले गरेको निर्णय विरूद्ध आज सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा रिट दिनुभएको हो। प्रधान न्यायाधीशमा चौथो नम्बरका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरिनु संविधानको शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दावी सहित निर्णय खारेज गर्न र एक नम्बरमा रहेकी कार्यवाहक प्रधान न्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको अधिवक्ता सिलवालले जानकारी दिनुभएको छ। संवैधानिक परिषदले हिजो कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियताका शर्मालाई प्रधान न्यायाधीश सिफारिस गरेको थियो। न्याय परिषदको निर्णयमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नोट अफ डिसेन्ट लेख्नु भएको थियो। यो निर्णयमा विपक्षी दलहरू नेपाली काँग्रेस र नेकपा एमाले लगायतले पनि विरोध जनाएका छन्। सामाजिक सञ्जालहरूमा यसबारे टीका टिप्पणी भइरहेका छन्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको घरमा डोजर चलाएर जबरजस्ती उठीवास लगाइएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ। संयुक्त सुकुम्बासी मोर्चा नेपालले थालचम्चा बोकेर आज माइती घरमा प्रदर्शन गरेको हो। उनीहरूले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। काठमाडौँ उपत्यका विभिन्न स्थानका सुकुम्बासी बस्तीमा वैशाख 12 डोजर चलाउन सुरु भएको छ। अहिलेसम्म थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, गङ्गबु र कपनका सुकुम्बासी बस्ती हटाइएको छ। काठमाडौँका 16 बस्तीबाट 9 दिनमा 15,000 बढी विस्थापित भएको बताइएको छ। सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ। इङ्ल्याण्डको स्थानीय चुनावमा रिफर्म युके पार्टीले लेबर पार्टीलाई धक्का दिएको छ। रिफर्म युकेले इङ्ल्याण्डभर नै लोकप्रियता बढेको छ। लेबरले च्यामोर्थ, रिडिस र हार्टेपुलमा बहुमत ल्याउन सकेको छैन भने नाइजल फराजको रिफर्मले सबैजसो सीटमा पकड जमाएको छ। रिफर्मले यसअघि नै 100 काउन्सिलर जितिसकेको छ। एसेक्समा कन्जर्भेटिभको केही सीट खोसेको छ। जेक फ्राटरले जितेको टेम साइडमा रात्रि उत्सव हुनेवाला छ।
2: I feel very humbled right now to have a 40% turnout, which is one of the highest that we've had in Tameside for a long time, and then taking 50% of the votes is an absolute fantastic feeling.
0: यो चुनावमा लिबरल डेमोक्रेट र ग्रीन पार्टीले पनि इङ्ल्यान्डका केही स्थानीय तह जित्ने अपेक्षा गरेका छन्। आज विश्व रेडक्रस तथा रेड क्रेसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। मानवतामा एकताबद्ध भन्ने नाराका साथ दिवस मनाउन लागि हो। पहिलो विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने अवधारणासहित विश्व रेडक्रस दिवसको अवधारणा अघि सारिएको थियो। सन् 1948 मे 8 पहिलोपल्ट यो दिवस मनाइएको थियो। सन् 1984 विश्व रेडक्रस तथा रेड क्रेसेन्ट दिवसको रूपमा मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्म जयन्तीको अवसरमा दिवस मनाउने निर्णय भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS, Gorkha Radio.

0: संघीय समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको घरमा रोजे चलाएर जबरजस्ती उठीवास लगाएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ। संयुक्त सुकुम्बासी मोर्चा नेपालले थाल चम्चा बोकेर आज माइती घरमा प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन्। काठमाडौँ उपत्यका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा वैशाख 12 डोजो चलाइएको छ। हालसम्म थापाथली, गैरी गाउँ, मनोहरा, बल्खु, गंगबु र कपनका सुकुम्बासीको बस्ती हटाइएको छ। काठमाडौँका 16 बस्तीबाट 9 दिनमा 15,000 बढ़ी विस्थापित भएका छन्। सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ। धनुषाको महेन्द्रनगरमा पनि सार्वजनिक जग्गा खाली गर्ने नगरपालिकाको सूचना विरूद्ध सुकुम्बासीले प्रदर्शन गरेका छन्। श्रीेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेको थियो। त्यसको विरोधमा आज बिहानै सुकुम्बासीले जनकपुर ढल्केवर सड़क खण्डको औरही पुलमा सड़क अवरूद्ध गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण केही समय राजमार्ग प्रभावित बनेको थियो। सिराहाको बरियारपट्टीमा रहेको चोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी तथा व्यापारीहरू फेरि आन्दोलनमा उत्रिएका छन्। सरकारले 2083 वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी चोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा विरोध चर्किएको हो। स्थानीयले यो निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलन थालेका हुन्। आज पहिलो दिन सड़क जाम तथा बजार बन्द गरेर आन्दोलन शुरू गरिएको बरियारपट्टी गाउँपालिकाका 3 वडा अध्यक्ष विनोद कुमार यादवले जानकारी दिनुभएको छ। आज बिहानैदेखि नै बरियारपट्टी गाउँपालिका 3 बरियारपट्टी चोकमा प्रदर्शनकारीले सड़कको बीच भागमा बेन्च राखेर र टायर बालेर हुलाकी मार्ग अवरूद्ध गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष साम्पाङले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। साम्पाङले संवैधानिक परिषदको निर्णय र उपसभामुख रूबी कुमारी ठाकुरको भूमिका माथि पनि प्रश्न उठाउनु भएको छ। साम्पाङ अध्यक्ष रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नु भएको हो। हिजो बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठता क्रमको 4 नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। शिक्षा मन्त्री सस्मित पोखरेलले मुद्दाको फर्स्योरको हिसाबले प्रधान न्यायाधीश सिफारिश गरिएको स्पष्ट पार्नुभएको छ। आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका पोखरेलले प्रधान न्यायाधीश पनि कार्यक्षमता हेरेर सिफारिश गरिएको बताउनुभयो।
4: आजको दिनसम्म पनि हामीले विभिन्न न्यायपालिकाका कार्यपालिका व्यवस्थापिकालाई चाहिँ अलिकति एकअर्काबाट टाढा राख्नुपर्छ भन्ने विषय त पहिलादेखि नै हामीले गर्दै नै आएको सेपरेसन अफ पावरको हामी कुरा गर्छौँ। अहिले नै हेर्दाखेरि न्याय परिषद नै हेर्दाखेरि पनि 5 सदस्यमध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानुनविदहरूले भनिदिनु आउनुभएको कुरा हो। त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलोपटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्स्योरको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलोपटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
3: युरोपमा दोस्रो विश्वयुद्ध अन्त्य भएको दिन पारेर आज युरोप विजय दिवस वीई डे मनाइँदैछ। 81 वीई डेको सन्दर्भमा बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले सशस्त्र फौजीको साहसप्रति सम्मान प्रकट गर्नुभएको छ। थप जोन अडलीबाट।
5: VE Day marks the end of the Second World War in Europe. The Prime Minister says as we mark 81 years since VE Day, we give thanks to the men and women of our armed forces who triumphed over tyranny to secure victory and safety for our country. Sir Keir Starmer says we will never forget the immense sacrifices that were made by so many and will continue to protect the peace they fought for. The PM says their bravery lives in the stories that have been passed down through generations and in those who serve in our armed forces tirelessly today to keep our nation secure.
3: विशेष गरी युरोपेली मुलुकमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाउने गरिन्छ। आजसम्मका खबर यति नै। नमस्कार, म अनुष्का।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्रालयले लिपियाधुरा लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले ऐतिहासिक सन्धि नक्सा र प्रमाणका आधारमा नेपाल आफ्नो अडानमा स्पष्ट र दृढ रहेको बताउनुभयो। नेपालले भारत र चीन दुवैलाई यस विषयमा आफ्नो धारणा पुनः जानकारी गराइसकेको पनि मन्त्रालयले जनाएको छ। सरकारले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झाको रिहाई प्रक्रिया जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कानूनी प्रक्रिया इरानको वर्तमान परिस्थितिका कारण ढिलाइ भइरहेको हो। झा इन्धन ढुवानीका क्रममा हर्मुज क्षेत्रबाट इरानी सेनाको नियन्त्रणमा पर्नु भएको थियो। नेपाल सरकारले उहाँको रिहाईका लागि कूटनीतिक प्रयास जारी राखेको बताएको छ। कम्बोडियामा रहेका 211 जना नेपाली थाइल्याण्डको बैंककको नेपाली दूतावासको सम्पर्कमा आएका छन्। दूतावासले जारी गरेको सूचनामा कम्बोडियामा अवैध रूपमा रहेका 211 जनाले स्वदेश फर्काइदिने आग्रह गर्दै सम्पर्कमा आएको उल्लेख छ। दूतावासका अनुसार तीमध्ये 27 जना नेपाली विभिन्न अभियोगमा कम्बोडियाका थुनामा छन्। दूतावासले नेपाल फर्कन कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न आग्रह गर्दै सुरक्षित यात्रा गर्न सुझाव दिएको छ। नेपालीहरूले कम्बोडिया जाने क्रममा 2 लाखदेखि 8 लाख रूपियाँसम्म विभिन्न व्यक्तिहरूलाई बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ। सरकारले विद्यालयहरूले कानून विपरीत भर्ना तथा वार्षिक शुल्क असूल गर्ने विषयमा कार्यवाहीको मुख्य जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट पारेको छ। विद्यालय शुल्कका बारेमा पत्रकारहरूले उठाएको प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
4: हामीले भर्ना शुल्क लिन मिल्दैन भनेर भन्दै गर्दाखेरि पनि त्यो हामीले नयाँ नियम नयाँ कानून बनाएर भनेको कुरा होइन। शिक्षा नियमावली अनुसारै भर्ना शुल्क एकचोटिभन्दा बढी लिन मिल्दैन भन्ने कुरा नै हामीले त्यो सूचना गरेका हौँ। कुनै तोकिएको भन्दा बढी र तोकिएको भन्दा बाहेक कानून विपरीत कुनै विद्यालयले त्यसरी शुल्क लिइरहेको छ भने त्यसको रेगुलेटरी बडी भनेको स्थानीय तह हो। कक्षा 12 सम्मको लागि रेगुलेटरी बडी स्थानीय तह हो। हाम्रो आएको गुनासो हामीले पठाउने भनेको नि स्थानीय तहमा हो। स्थानीय तहलाई एक्सन लिने बेलामा सँगै सरकारको कुनै किसिमको मद्दत चाहिन्छ भने हामी तुरन्त एक्सनमा उत्रिन चाहिँ हामी तयार छौँ।
3: सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार बन्द गरेपछि स्थानीय आक्रोशित भएका छन्। सरकारले सिराहाको बरियारपट्टी छोटी भन्सार बन्द गरेपछि स्थानीय चक्काजाम गरेर विरोध प्रदर्शनमा उत्रिएका हुन्। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
5: 1,000 रुपियाँ भन्दा बढीको सामान ल्याउन भन्सार अनिवार्य गरेको पीडा कम हुन नपाउँदै सीमावर्ती क्षेत्रका बासिन्दालाई अर्को समस्या थपिएको छ। छोटी भन्सार बन्द हुँदा छुट पूर्जी जारी गराउन सामान ल्याउन आवत जावतमा समेत कठिनाई भएको सिराहा बरियारपट्टी गाउँपालिकाका जलेश्वर यादवको भनाइ छ।
6: एकदम गाडी घोडा छ, नेपाल र भारतको बेसी गतिको सवाल छ। इन्डियन बाइक पनि आउँछ यहाँ, इन्डियाबाट बेसी गति बिराली भएर आउँछ। कम्तीमा यहाँ भन्सार छप्न हुनु पर्यो, छुट पूर्जीको व्यवस्था हुनु पर्यो।
5: सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी तथा व्यापारीहरू हिजोदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले हुलाकी राजमार्गमा चक्काजाम गरेर प्रदर्शन गरेका छन्। नेपाल सरकारले 2083 वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा विरोध चर्किएको हो। सिराहामा 6 वटा छोटी भन्सार स्थापना गरिए पनि केही वर्ष यता त्यो 3 मा सीमित भएको थियो। केही दिनदेखि सञ्चालनमा रहेको एकमात्र छोटी भन्सार पनि बन्द भएपछि अब जिल्लामा छोटी भन्सार शून्यमा झरेको भन्सार कार्यालय सिराहाका प्रमुख प्रमोद दासले बताउनुभयो।
7: राजपत्रमा आयो, राजपत्रमा आइसकेपछि अब कानुनमै रहेन भने चलाउने त कुरै भएन नि। छोटी भन्सार त सबै एकैचोटि पहिला जब भन्सारको स्थापना भयो त्यही टाइममै भएको हो होइन। बिस्तारै बिस्तारै फेज आउट हुँदै गयो, फेरि फेज आउट हुने क्रममा यो पनि फेज आउट भयो। सुरुमा 6 वटा थियो, त्यसपछि हुँदाखेरि 2-3 वटा थियो, त्यसपछि अहिले आएर जिरोमा झरियो छोटी भन्सार।
5: उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्नुका साथै आधा दर्जन पालिकाका बासिन्दालाई समस्या भएको बरियारपट्टी गाउँपालिका वार्ड नम्बर 3 का वार्ड अध्यक्ष विनोद कुमार यादवले बताउनुभयो।
8: गाउँपालिका चोकीपुर नगरपालिका धनगढी नगरपालिकाको चाहिँ वडाहरू मानिसहरू आवत जावत गर्छन्, यो हाम्रो लागि धेरै अपरिहार्य हो, नभई नहुने।
5: छोटी भन्सार बन्द भएपछि स्थानीयहरूले सिराहाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। निर्णय फिर्ता नलिए 28 गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ। यसअघि सरकारले 100 रुपियाँ भन्दा बढीको सामानमा भन्सार अनिवार्य गरेपछि सीमावर्ती क्षेत्रका जनता आक्रोशित बनेका थिए।
3: युरोपमा दोस्रो विश्वयुद्ध अन्त्य भएको दिन पारेर आज युरोप विजय दिवस बीई डे मनाइँदैछ। 81 बीई डेको सन्दर्भमा बेलायती प्रधानमन्त्री सर केर स्टार्मरले सशस्त्र फौजीको साहसप्रति सम्मान प्रकट गर्नु भएको छ। विशेष गरी युरोपेली मुलुकमा आज र भोलि दोस्रो विश्वयुद्धका पीड़ितको स्मृति दिवस मनाउने गरिन्छ।
0: यो BFBS गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: परराष्ट्र मन्त्रालयले लिपियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ. आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री,
4: नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा हामीले 2083 वैशाख 20 गते हाम्रो धारणा सार्वजनिक गरेका छौँ. यसबारेमा यहाँहरू जानकार नै हुनुहुन्छ. 1816 सनको सुगुली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौँ. नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ. यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौँ. साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको बेहोरा पनि हामीले उक्त नोटमा स्पष्ट पारेका छौँ. नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथ्य नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहिआएको छ.
3: सरकारले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झाको रिहाई प्रक्रिया जारी रहेको जनाएको छ. परराष्ट्र मन्त्रालयका अनुसार कानूनी प्रक्रिया इरानको वर्तमान परिस्थितिका कारण ढिलाइ भइरहेको हो. झा इन्धन ढुवानीका क्रममा होर्मुज क्षेत्रबाट इरानी सेनाको नियन्त्रणमा पर्नु भएको थियो. नेपाल सरकारले उहाँको रिहाईका लागि कूटनीतिक प्रयास जारी राखेको बताएको छ. देशको पर्यटकीय राजधानी पोखरामा मध्य पूर्वको तनावका कारण तेस्रो मुलुकबाट आउने पर्यटक संख्या घटे पनि आन्तरिक पर्यटक भने बढ़ेका छन्. सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिएपछि पोखरा घुम्न आउने स्वदेशी पर्यटक बढ़ेका हुन्. पोखराबाट कृष्ण दवाड़ीको रिपोर्ट.
5: नेपाल सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिएसँगै यसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा परेको छ. यसबाट देशको पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्र चलायमान बनेको छ भने पर्यटकीय गतिविधि समेत वृद्धि भएको छ. दुई दिन लगातार विदा दिँदा आन्तरिक पर्यटक आगमन विगत वर्षका तुलनामा 10% वृद्धि भएको पर्यटन व्यवसायी बताउँछन्. होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले मध्य पूर्वको तनावका कारण तेस्रो मुलुकका पर्यटक घटेको अवस्थामा अहिले आन्तरिक पर्यटक पोखरामा बढेको बताउनुहुन्छ.
6: अहिले नेपाल सरकारले दुई दिनको विदा घोषणा गरेको छ. त्यस पश्चात अहिले पर्यटनमा सुधार, आन्तरिक पर्यटकको अवस्था सुधार उन्मुख छ. बाह्य पर्यटक अहिले मध्य पूर्वको द्वन्द्वका कारण, अन्योलका कारणले गत वर्षभन्दा अहिले कम आएको अवस्था छ, केही पर्सेन्ट घटेको अवस्था छ. तर भारतीय आन्तरिक पर्यटकको अवस्था राम्रो छ, किनभने अहिले पोखरा लगायत विभिन्न ठाउँहरूमा आन्तरिक पर्यटकहरूको घुम्ने कुराको विकास भएको अवस्थाले गर्दा पनि पोखराको पर्यटनमा आन्तरिक पर्यटक राम्रो भएको अवस्था छ. र त्यसमाथि पनि रेगुलर दुई तिन दिन बिदा हुँदाखेरि पोखरामा पर्यटकहरू राम्रो उपस्थिति हुन्छ. र यसमा पनि अहिले शुक्रबार राम्रो आउँथे पर्यटकहरू, शुक्रबार शनिबार भने शनिबार आइतबार दुई दिन जुन नेपाल सरकारले बिदा दिएको छ, त्यसका कारण पनि घुम्न आउने पर्यटकहरू पोखरा पहिलो रोजाई हो र पोखरामा धेरै पर्यटक आउँछन्. यसले 10% भन्दा बढी चाहिँ पहिलाको अवस्था भन्दा अहिले आन्तरिक पर्यटकको अवस्था 10% गत वर्षको तुलनामा यो वर्ष भएको अवस्था.
5: दुई दिनको बिदाले पदयात्रा पर्यटनमा समेत सकारात्मक प्रभाव परेको छ. पदयात्रामा जाने पर्यटक बढेका छन्। टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पाँच दिन काम र दुई दिन बिदाले देश घुम्ने र भ्रमण गर्ने कुरालाई सहज बनाएको बताउनुहुन्छ.
7: यो नेपाल सरकारले पाँच दिन काम गर्ने र दुई दिन छुट्टी दिने चाहिँ यो एकदमै राम्रो छ. यसले गर्दाखेरि समग्र अहिले आन्तरिक रूपमा पर्यटनलाई चलायमान बढाउने काम गर्छ भने अर्को कुरा, मान्छेले जागिर खाए पनि आफ्ना कुराहरू गर्ने कुरा नि परिपाटी बन्न सक्छ. त्यही भएर यो अहिले जुन कोभिड पछि विस्तारै तङ्ग्रिँदै गएको टुरिज्म व्यवसाय अनि यो कोभिड यो अहिलेको जनजी आन्दोलन पछि केही रूपमा भए नि बिस्तारै चङ्ग्रिँदै गर्दाखेरि यस्ता कुराले चाहिँ आन्तरिक पर्यटनलाई बढावा दिने र हामी नेपाली बीचमा पनि एउटा भ्रमण गर्ने देश घुम्ने कुरा चाहिँ एकदम सहज बनाउँछ. यसले चाहिँ आर्थिक रूपमा चलायमान बढाउने काम गर्छ. यो राम्रो छ.
5: पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराईले विदाले पर्यटन क्षेत्र मात्र नभई यसले सबै क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सकारात्मक माहौल सिर्जना गरेको बताउनुभयो।
2: र संसारले प्र्याक्टिस गरेको पनि यही हो, सबैलाई मलाई लाग्छ डाइरेक्टली इन्डाइरेक्टली फाइदा हुन्छ। अब हामी चाहन्छौ हिजोको सरकारले घोषणा गरे जस्तो फेरि आफूले घोषणा गरेको कुरा प्याक हुनुहुन।
3: कम्बोडियामा रहेका 211 जना नेपाली थाइल्याण्डको बैंककको नेपाली दूतावासको सम्पर्कमा आएका छन्। दूतावासले जारी गरेको सूचनामा कम्बोडियामा अवैध रूपमा रहेका 211 जनाले स्वदेश फर्काइदिने आग्रह गर्दै सम्पर्कमा आएको उल्लेख छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसन्धान।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गर्दा वरियता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, डाक्टर प्रेम सिलवाल लगायतले छुट्टा छुट्टै रिट पेश गर्नुभएको हो। प्रधान न्यायाधीशमा चौथो नम्बरको न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरिनु संविधानको शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दावी सहित निर्णय खारेज गर्न र एक नम्बरमा रहेकी कार्यभाग प्रधान न्यायाधीश सपना प्रधान मल्ललाई सिफारिश गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको अधिवक्ता सिलवालले जानकारी दिनुभएको छ। संवैधानिक परिषदले हिजो कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियतामा रहेका शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरेको थियो। न्याय परिषदको निर्णयमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदेम्बेले नोट अफ डिसेन्ट लेख्नु भएको थियो। यो निर्णयमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमाले पनि विरोध जनाएका छन्। सामाजिक सञ्जालहरूमा पनि यसबारे टीका टिप्पणी भइरहेको छ। कांग्रेस सभापति गगन थापाले प्रधान न्यायाधीश सिफारिश प्रक्रिया प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा सभापति थापा,
4: हिजोको संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी नचल्नु हुँदैन, सबै छ, सरकारको प्रमुखले जबरजस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नको लागि यस्तो संवैधानिक परिषद बनाइएको छ भनेर लेखिएको छ। त्यसको कम्प्लिटली त्यसको धज्जी उडाइएको।
3: शिक्षा मन्त्री सस्मित पोखरेलले मुद्दाको फर्चुटको हिसाबले प्रधान न्यायाधीश सिफारिश गरिएको स्पष्ट पार्नुभएको छ। आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका पोखरेलले प्रधान न्यायाधीश पनि कार्यक्षमता हेरेर सिफारिश गरिएको बताउनुभयो।
5: आजको दिनसम्म पनि हामीले विभिन्न न्यायपालिकाका कार्यपालिका व्यवस्थापिकालाई चाहिँ अलिकति एकअर्काबाट टाढा राख्नुपर्छ भन्ने विषय त पहिलादेखि नै हामीले गर्दै नै आएको सेपरेसन अफ पावरको हामी कुरा गर्छौँ। अहिले नै हेर्दाखेरि न्याय परिषद नै हेर्दाखेरि पनि पाँचजना सदस्यमध्ये तिनजना लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानुनविदहरूले भनिदिनु आउनुभएको कुरा हो। त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलोपटकसम्म त पहिलोपटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलोपटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
3: यस्तै सरकारले 15 अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ। बैठकले आगामी 28 गते अपरान्ह बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा छन्।
6: प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। प्राधिकरणले दर्ताका लागि अनलाइन आवेदन दिएका यी सहकारी संस्थामध्ये करिब 3,000 सहकारीलाई इजाजत पत्र दिइएको जनाएको छ। बाँकी 8,000 इजाजत विवरण रुजु गर्ने तथा अपुग भएका कागजात अध्ययन गर्ने क्रममा रहेको प्राधिकरणको भनाइ छ। सहकारीमा नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेप कर्ताको रकम जोखिममा पर्ने क्रम बढेपछि सरकारले एक वर्ष अगाडि प्राधिकरण गठन गरेको हो। प्राधिकरणका अध्यक्ष डाक्टर खगराज शर्माका अनुसार संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका सहकारीको अभिलेखीकरण शुरू भएको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीले प्राधिकरणमा दर्ता भएर इजाजत लिएपछि मात्रै कारोबार सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक केशवराज भट्टराईले जानकारी दिनुभएको छ। इजाजत लिन प्राधिकरणमा विवरण पेश गरेका तर कागजात अपुग भएका 3,646 सहकारी छन्।
3: नेपाल प्रहरीले जेएनजी आन्दोलनका क्रममा हराएको 255 राउण्ड गोली काभ्रेको बनेपामा फेला पारेको जनाएको छ। सड़क छेउको नालामा बेबारिसी अवस्थामा भेटिएको गोलीमध्ये 231 राउण्ड एसएलआर र 24 राउण्ड 303 का छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नारायणघाट मुगलिङ सड़क अन्तर्गत तुइन खोला र नाम्सी खोला क्षेत्रमा पहिरो रोकथामका लागि 25 करोड़ रूपियाँको ठेक्का आह्वान गरिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आज सूचना जारी गर्दै जेठ 18 सम्म आवेदन माग्दै पहिरो रोकथामको काम गर्न ठेक्का आह्वान गरेको हो। रक एंकरिङ र रक नेटिङ प्रविधि प्रयोग गरेर पहिरो रोकथामको काम गरिने प्राविधिकहरूले जनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सन् 2026 भर्ना भएका तालिमरत गोर्खाहरूले बेलायतमा विटबीमा पहिलो सांस्कृतिक भ्रमण गरेका छन्। अंग्रेजी सेवाका जेम्स वाटनले तालिमरत सैनिकहरूलाई पछ्याउनु भएको छ। गोर्खा कम्पनी आईटीसीका ट्रेनी राइफलम्यान जुनाल राणाले बेलायतको मुख्य खानाको अनुभव सुनाउनुभयो।
4: And I also know about how to communicate with other peoples. And I also know how the British foods. Today I had a fish and fries, which is a famous British food. And it was a good taste. And it is the first time that I have tasted fish and fries in my life, sir.
3: अर्का राइफलमेन आशिष आली मगरले पहिलो पटक समुद्र देख्दाको क्षण बताउनुभयो।
5: We really enjoyed the beach side near the sea. And it was my first time to see the ocean. And I also tried first time seafood, which was quite interesting for me.
3: Minesh Gurungle sainik talim ka sathai belayati haru sanga bolchal garna sikiraheko ullekh garnubhayo.
6: I am enjoying the training with my friends too, so I am not that ready for the end. I am really enjoying the time over here.
7: Good, and you've made lots of friends.
6: Yeah, they are real friendly.
3: भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकारले विकल्प बिना बस्ती खाली गर्न थालेको भन्दै मुलुकभर सड़क प्रदर्शनमा उत्रिएका छन्। सरकारले विकल्प बिना रोजो चलाएर विस्थापित गरेको भन्दै काठमाण्डु सहित विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेको हो। 9 दिन अघि काठमाण्डुबाट शुरू भएको बस्ती खाली अभियान अरू जिल्लासम्म विस्तार हुने आशंकासँगै हजारौं भूमिहीन सड़कमा उत्रिएका हुन्। काठमाण्डुका 16 बस्तीबाट मात्रै 9 दिनमै करिब 15,000 भन्दा बढ़ी मानिस विस्थापित भइसकेका छन्। बुटोल छापा दाङ मोरङ पोखरा हेटौडा बर्दिया लगायतका ठाउँमा समेत ठूलो संख्यामा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले लाल पूर्जा सुरक्षित आवास र व्यवस्थित पुनर्वासको माग गर्दै सरकार विरूद्ध नाराबाजी गरेका छन्। उनीहरूले डोजर आतंक बन्द गर नागरिकलाई विस्थापित होइन स्थापित गर र मानव अधिकारको सम्मान गर जस्ता नारा लगाएका छन्। आन्दोलनकारीले सरकारको वर्तमान कदमले आफूहरूको बाँच्न पाउने अधिकार नै संकटमा परेको आरोप लगाउँदै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। उनीहरूको भनाईमा भूमिहीनको पहिचान व्यवस्थापन नगरी बस्ती भत्काउनु अमानवीय र अव्यवस्थित कदम हो। विभिन्न जिल्लामा भएका विरोध प्रदर्शनका क्रममा सरकारले तत्काल भूमिहीनको लगत संकलन प्रमाणीकरण र दीर्घकालीन पुनर्वास योजना ल्याउन माग गरिएको छ। सरकार भने भूमि समस्या समाधानका लागि नयाँ समिति बनाएर प्रक्रिया अघि बढ़ाइने बताइरहेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले सुकुम्बासी बस्तीमाथि बर्बरतापूर्ण हमला गरेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्न कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। आज सानेपाको पार्टी मुख्यालयमा आयोजित नेपालमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको अवस्था डोजर आतंक र सुकुम्बासी पीड़ा विषय कार्यक्रममा बोल्दै सभापति थापा
8: अहिले सत्तामा बसिराख्नु भएको साथीहरूले जुन क्रूरता छ नि जुन बर्बरता छ त्यो क्रूरताको बर्बरता पछाडि पनि जुन चाहिँ त्यो कम्फर्टेबल फिल गर्ने कुरा छ नि मैले चाहिँ निकट विगतमा अहिलेसम्म सामान्यतः देखेको थिइनँ राज्य चलाउँदै गर्दा मसँग करुणा हुनुपर्छ मैले न्याय गर्नुपर्छ मैले विवेक पुर्याउनुपर्छ कानुन प्रयोग गर्दै गर्दाखेरि बल पनि प्रयोग गर्नुपर्छ तर मैले बल प्रयोग गर्दै गर्दा मेरो त्यो अन्तिम हतियार हो मैले बल प्रयोग गर्दै गर्दा अब नागरिकको सबै कुरा हेर्नुपर्छ भन्ने सन्दर्भमा राज्य सत्ता सञ्चालन गर्नेको सोचले पनि निर्धारण गर्छ त्यसैले यो त्यसको पनि उपज हो एउटा कुरा अहिले नेपाली कङ्ग्रेस हामी सङ्घमा प्रतिपक्ष छौँ प्रतिपक्ष भएको हुनाले गर्दाखेरि यो सङ्घको संसदमा तपाईँहरूले यो विषयलाई उठाउने यो विषयको बारेमा तथ्य तर्क प्रमाण सहित प्रस्तुत हुने किनकि एकदमै गलत ढङ्गले सूचित गरिएको छ यस्तो बनाइएको छ कि खास गरी नयाँ पुस्ताका मानिसहरूलाई कि सबजना अपराधी हुन् सबजना चाहिँ जग्गा आएर कब्जा गरेर आएर बसेका हुन् भन्ने खालको भाष्य बनाउन खोजिएको छ यसलाई चिर्ने काम तपाईँहरूको हाम्रो हो
3: गएको चुनावको समानुपातिकमा सबैभन्दा बढ़ी राजस्वपाले खर्च गरेको खुलेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको खर्च विवरण अनुसार यो चुनावमा राजस्वपाले 2,11,65,000 खर्च भएको विवरण आयोगमा बुझाएको छ। राजस्वपापछि नेपाली कांग्रेसले 1,96,40,000 राप्रपाले 1,96,20,000 र एमाले 75,55,500 खर्च भएको जानकारी दिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले 19,71,000 र श्रम संस्कृति पार्टीले 16,86,500 रूपियाँ खर्च गरेको आयोगले जनाएको छ। समानुपातिकतर्फ 6 दलले मात्रै सीट पाएका छन्। कम्बोडियामा रहेका 211 जना नेपाली थाइल्याण्डको बैंककको नेपाली दूतावासको सम्पर्कमा आएका छन्। दूतावासले जारी गरेको सूचनामा कम्बोडियामा अवैध रूपमा रहेका 211 जनाले स्वदेश फर्काइदिन आग्रह गर्दै सम्पर्कमा आएको उल्लेख छ। दूतावासका अनुसार तीमध्ये 27 जना नेपाली विभिन्न अभियोगमा कम्बोडियाका थुनामा छन्। नेपालीहरूले कम्बोडिया जाने क्रममा 2 लाखदेखि 8 लाख रूपियाँसम्म विभिन्न व्यक्तिहरूलाई बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: FVS गोरखा रेडियो
1: सैन्य समुदाय
2: लाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले VFBS
2: यो VFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो
4: सर्वोच्च अदालतले काठमाडौँका नदी किनार र सार्वजनिक ठाउँका सुकुम्बासी बस्ती खाली नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। आदेशमा सुकुम्बासीलाई हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायत अधिकारमा अपूरणीय क्षति हुन सक्ने भन्दै उचित प्रक्रिया र वैकल्पिक व्यवस्था अनिवार्य भएको उल्लेख गरेको छ। साथै पहिले नै विस्थापित भएकाहरूलाई पनि आवास शिक्षा स्वास्थ्य र खाद्यान्नको आधारभूत सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ। सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रणपहेली वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माजिद अन्सारी लगायत वैशाख 11 सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सरकारले वैशाख 12 गतेदेखि काठमाडौँको थापाथली सहित नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरू गरेको थियो। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रधानमन्त्री वीरेन्द्र शाह गृह मन्त्रालय काठमाडौँ महानगरपालिका नेपाल प्रहरी राष्ट्रिय मानवाधिकार आयोग भूमि व्यवस्थापन सहकारी तथा गरीबी निवारण मन्त्रालय काठमाडौँ नगर प्रहरी बल र राष्ट्रिय भूमि आयोगलाई विपक्षी बनाइएको थियो। सर्वोच्चले यो मुद्दालाई एकराधिकार दिँदै छिटो सुनवाई गर्न समेत आदेश गरेको छ। विपक्षको लिखित जवाफ आएपछि वा जवाफ दिने समय सकिएपछि 15 पूर्ण सुनवाईका लागि पेश गर्न भनेको छ। एक साताको अवधिमा काठमाडौँमा 15,000 भन्दा बढ़ी सुकुम्बासी परिवार विस्थापित भइसकेका छन्। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिले 10 दिनभित्र उजुरी दिन सकिने समय तोकेको छ। प्राप्त उजुरीहरू जेठ 5 खुल्ने जनाएको छ। संवैधानिक परिषदले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि अब संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाइएको हो। शिक्षा मन्त्री सस्मित पोखरेलले मुद्दाको फर्चुअरको हिसाबले प्रधान न्यायाधीश सिफारिश गरिएको स्पष्ट पार्नुभएको छ। आज बसेको मन्त्री परिषदको बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका पोखरेलले प्रधान न्यायाधीश पनि कार्य क्षमता हेरेर सिफारिश गरिएको बताउनुभयो।
5: म त पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्चुअरको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
4: त्यस्तै सरकारले 15 अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ। बैठकले आगामी 28 अपरान्ह बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। नेपाल बार एसोसिएशनले सरकारले ल्याएको अध्यादेशप्रति कड़ा आपत्ति जनाएको छ। नेपाल बार एसोसिएशनले आफ्ना सल्लाहकारहरूसँगको छलफलपछि अध्यादेश मार्फत न्यायपालिका र कार्यपालिकाको छायामा पार्ने प्रयास भएको भन्दै यसले संविधानको मर्म शक्ति पृथकीकरणको सिद्धान्त र संसदीय प्रक्रियाको उल्लंघन गरेको बारले निष्कर्ष निकालेको छ। बारका अनुसार संसद छलेर अध्यादेश ल्याउनु जनताको सार्वभौम अधिकार र संसदीय विशेषाधिकारमाथिको हस्तक्षेप हो। साथै यस्ता कदमले स्वतन्त्र न्यायपालिकामा असर पार्ने र विधिको शासन कमजोर बनाउने भन्दै बारले सरकारलाई तत्काल रोक्न आग्रह गरेको छ। प्रतिनिधि सभाका सांसदहरूले भक्तपुर बोडेमा राखिएका सुकुम्बासी परिवारलाई भेटेका छन्। सांसदहरू भेट्न आउँदा उनीहरूले भविष्यको चिन्ता सुनाएका छन्।
6: कानून न्याय तथा मानवाधिकार समिति सभापति समीक्षा बाँसकोटा सहित सांसदहरू सुकुम्बासी राखिएको भक्तपुरको बोडे पुग्दा पीड़ितले आफ्नो भविष्यबारे जिज्ञासा राखिरहेका छन्। कृषि विकास ब्याङ्कको बोर्डे तालिम केन्द्रमा विद्यालय जान नपाएका दुई बालबालिका भेटिएपछि समिति सभापति बाँसकोटाले चुनौतीबारे बोल्नु भएको छ।
7: यो त सरकारलाई मात्र होइन, यहाँनिर हामी कति ठाउँमा जाँदाखेरि समन्वयको कमी देखियो कि हरिपाटी जाँदा पनि त्यहाँ समन्वय गरेर लोकल लेभल प्रदेश सरकार र संघीय सरकारले समन्वय गरेर विद्यार्थीहरूलाई कसरी बालबालिकालाई चाहिँ स्कुलसम्म पुर्याउने भन्ने यो कोअर्डिनेसनको कमी छ, छिटै नै त्यो कोअर्डिनेसन पनि पुरा होला।
6: काठमाडौँ प्रशासनले सर्वोच्च अदालतमा बुझाएको तथ्याङ्कमा काठमाडौँका 19 बस्तीमा डोजरले घर भत्काएपछि 15,000 बढी विस्थापित भएका छन्। तर तीमध्ये विद्यालय जान नपाएकाको यकिन संख्या पत्ता लाग्न सकेको छैन। विस्थापित भएका बालबालिकाको संख्या 3,100 बढी छ। समिति सभापति बाँसकोटाका अनुसार विस्थापित भएकाको यकिन तथ्याङ्क अब प्रधानमन्त्री कार्यालयले निकाल्नेछ।
7: त्यहाँबाट पनि हामी कति होल्डिङ सेन्टर जाँदा कोही व्यक्तिहरू होल्डिङ सेन्टरबाट फेरि अर्को ठाउँ गएको स्थिति पनि पाइयो, आफै कोठा खोज्न गएको स्थिति पनि पाइयो। भनेपछि आफै कोठा खोजेर बस्न सक्ने स्थिति भएको मान्छेहरू पनि हुँदो रहेछ। कतिजना होइन म त यहाँ बस्दिनँ टाढा भयो भनेर जानुभएको स्थिति पनि छ। सो को सुकुम्बासी हो होइन भन्ने कुराको पहिचान चाहिँ प्रधानमन्त्री कार्यालयले नै गर्छ।
6: सरकारले बोडेमा 41 जनालाई खाना, औषधि र आवासको सुविधा दिएर राखेको छ। बम्सीघाटबाट 3 बालबालिका सहित बोडेले एकी सरिता नेपालीले आफ्ना सन्तानको अवस्था सुनाउनु भएको छ।
3: बच्चाहरू पढ्ने पढ्ने भन्छ, अब खै सरकारले के गरे, अब कति ठाउँमा स्कुल हालिदिइरहेको छ भन्छ। म चाहिँ स्कुल भन्दा नि म चाहिँ उसको ड्याडीको समस्या नि, अलिक दमको रोगी छ, कमाउन सक्दैन। बाहिर स्कुल भन्दा पनि मलाई चाहिँ यस्तो संस्थाहरू पाएदेखि संस्थामा हालिदिनु पाए हुन्थ्यो भन्ने छ। दुइटा बच्चालाई चाहिँ मैले अघि त्यहाँ एउटा म्यामलाई पनि भनेको थिएँ, सकेसम्म संस्थामै हालिदिनु भनेर भन्नु खोजेको। एउटा नर्सरीबाट बल्ल पास भएर एलकेजी गएको थिएँ छोरी चाहिँ, छोरा त फेल भएको भयो, उनी युकेजीमा छ भनौँ न, यो वानमा जान्छ यो वर्ष, अस्ति पास भयो भनौँ।
6: बोडेमा राखिएका सुकुम्बासीहरू तत्कालै बसोबासको व्यवस्था भए पनि कहिले कहाँ लगिने हो भन्ने चिन्तामा छन्। शङ्खमुलमा दुईटाले घर भत्काइदिएपछि 12 जनाको परिवार मध्ये अरूलाई भाडाको कोठा र आफन्त कहाँ पठाएर 72 वर्षीय वीरबहादुर तामाङ दम्पत्ति बोडेमा छ। 53 वर्षदेखि बसेको ठाउँबाट हटाइएपछि तामाङले आगामी दिनको चिन्ता गर्नुभएको छ।
8: केही थाहा छैन हामीलाई, हामीलाई सकेसम्म अब बसेको ठाउँ छेउछेउै दियो भने धेरै राम्रो, तारातिर कतातिर लग्यो भने हामी व्यवस्था गरेर बसिरहेको, पहिलेदेखि नै गरेको, पहिलेदेखि हिमछिम भइरहेको ठाउँ खोइ, अब दिन्छ भन्छ, आफ्नो नभएपछि दिनु पऱ्यो नि त, दिनु त पऱ्यो नि, जसरी पनि दिनु पऱ्यो, हामी कहाँबाट कहाँ जाने, कहाँ गएर मर्ने।
6: सुकुम्बासी होल्डिङ सेन्टरमा पीडितहरू आउने र जाने क्रम जारी छ। सरकारले सुकुम्बासी बस्ती मध्ये सबभन्दा बढी बल्खुबाट 4,800 बढीलाई विस्थापित गराएकामा किर्तिपुर र भक्तपुरकै खरीपाटीमा बाँडेर राखिएको छ।
4: परराष्ट्र मन्त्रालयले लिपियाधुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री,
9: नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मान सरोवर यात्राका सम्बन्धमा हामीले 2083 वैशाख 20 गते हाम्रो धारणा सार्वजनिक गरेका छौँ। यसबारेमा यहाँहरू जानकारी हुनुहुन्छ, 1816 सनको सुगुली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौँ। नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौँ। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको बेहोरा पनि हामीले उक्त नोटमा स्पष्ट पारेका छौँ। नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहिआएको छ।
4: अब खबर फटाफट।
10: बागलुङका 6 स्थानीय तहमा 1,37,000 पशुलाई खोप लगाइयो। 17,400 गाई, 27,000 भैँसी र 800 बंगुरलाई खोरेत विरुद्धको खोप। हिमाल आरोहण प्रति विदेशी आरोहीको आकर्षण बढ्दै हालसम्म सगरमाथा चढ्न 464 र मार्चदेखि 261 महिला सहित 1,072 जनाले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क। मुगुका पाटनमा यार्सा गुम्बा टिप्नेको भीड लाग्दै अनुमति बिना यार्सा टिप्न पुगेका 1 बालिका सहित 25 जना प्रहरीको नियन्त्रणमा। ढोरपाटन शिकार आरक्षमा 13 नाउर र 6 झारलको शिकार, नाउर र झारल मार्न दिँदा आरक्षलाई 4,18,00,000 आम्दानी। चितवन रत्ननगरको आयुर्वेद औषधि उत्पादन केन्द्रले 20 थरी औषधि बनाउने अनुमति पाएकोमा 11 प्रकारका उत्पादन हुँदै अश्वगन्धा चूर्ण, अभिपत्तिकर, महासुदर्शन, निम्बादी, पुस्यानुक, त्रिफला, सेतो पलादी, आमलकी, बिलवादी र हिङ्ग्वास्टक चूर्ण बनाउँदै। खोटाङको केपिलासगढी गाउँपालिकामा जेठ पहिलो साता हनी हन्टिङ महोत्सव हुँदै केपिलासको एउटै भिरबाट एउटै याममा 7 लाख सम्मको मह उत्पादन हुने।
0: यो BFBS गोर्खा रेडियो हो।

0: यो PFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले PFBS।
2: यो PFBS गोरखा रेडियो हो।
1: गोरखा

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश,
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिम आदेश जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वासिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एक अर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सिटहरू बढाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सिट गुमाएका छन्। ग्रिन पार्टीले पनि यसअघिभन्दा समर्थन बढाएको छ। इन्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिङ्गापुरका पर्यटकहरू रहेको र एकजना इन्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलरभन्दा बढी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानुनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरिब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरिबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झन्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरणबारे सोधेका छौँ।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब
4: थप यसमा केही अब यसका घटहराहरू भत्काउने सुकुमारी जुन किसिमको अव्यवस्थित बसोबासको घटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानुनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानुन बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, नत्र जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ हटाइसकिएको जुन बस्तीहरूलाबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ।
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
4: यसमा के बोलिएको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेसिराखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौँ।
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेशबारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानुन न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवन, भक्तपुरको खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी सुरुमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौँ।
5: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि किनभने त्यो
0: समीक्षा तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
5: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरेँ होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कुल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कुल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कुलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठुलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
0: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो। यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर
6: सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
2: कहाँनेरि पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनेरि बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
6: यो अर्थमा चाहिँ अब कानुन न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
2: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन उहाँहरूलाई घाँस बाँसको पार्क्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेऱ्यौँ र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सोल्युसन दिने।
6: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
2: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढङ्गले छिटोभन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौँ।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजुद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुङ्गाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौँ स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत सुरु गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। Details of all our services are bbcworldcom.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सर्वोच्च अदालतले काठमाडौँका नदी किनार र सार्वजनिक ठाउँका सुगमवासी बस्ती खाली नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। आदेशमा सुगमवासीलाई हटाउँदा शिक्षा, स्वास्थ्य, आवास लगायत अधिकारमा अपूरणीय क्षति हुन सक्ने भन्दै उचित प्रक्रिया र वैकल्पिक व्यवस्था अनिवार्य भएको उल्लेख गरेको छ। साथै पहिले नै विस्थापित भएकाहरूलाई पनि आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्नको आधारभूत सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ। सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका गोपाल डनपहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, माजिद अन्सारी लगायतले वैशाख 11 सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सरकारले वैशाख 12 गतेदेखि काठमाडौँको थापाथली सहित नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरू गरेको थियो। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह, गृह मन्त्रालय, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, राष्ट्रिय मानवाधिकार आयोग, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, काठमाडौँ नगर प्रहरी बल र राष्ट्रिय भूमि आयोगलाई विपक्षी बनाइएको थियो। सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिँदै छिटो सुनवाई गर्न समेत आदेश गरेको छ। विपक्षीको लिखित जवाफ आएपछि वा जवाफ दिने समय सकिएपछि 15 पूर्ण सुनवाईका लागि पेश गर्न भनेको छ। एक साताको अवधिमा काठमाडौँमा 15,000 भन्दा बढ़ी सुकुम्बासी परिवार विस्थापित भइसकेका छन्। सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश सिफारिश विरूद्ध दायर भएका रिट दर्ता गर्न अस्वीकार गरेको छ। संवैधानिक परिषदको निर्णय संविधानको आधारभूत मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता दीपा थापा र डाक्टर प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट पेश गर्नु भएको थियो। उक्त रिट दायर गर्न अस्वीकार भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। कानून व्यवसायीहरूले चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु गलत भएको र सिफारिश प्रक्रिया रोक्नुपर्ने माग गरेका थिए, तर सर्वोच्च प्रशासनले ती रिटलाई दर्ता नगरी दरपीट गरेको जनाएको छ। संवैधानिक परिषदले प्रधान न्यायाधीश बन्न योग्यता पुगेका 6 चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गर्ने निर्णय गरेको थियो। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल डाक्टर शर्मा भन्दा वरिष्ठ न्यायाधीश हुनुहुन्छ। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिले 10 दिनभित्र उजुरी दिन सक्ने समय तोकेको छ। प्राप्त उजुरीहरू जेठ 5 खोल्ने जनाएको छ। संवैधानिक परिषदले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि अब संसदीय सुनवाई प्रक्रिया अघि बढ़ाइएको हो। नेपाल बार एसोसिएशनले सरकारले ल्याएको अध्यादेशप्रति कड़ा आपत्ति जनाएको छ। नेपाल बार एसोसिएशनले आफ्ना सल्लाहकारहरूसँगको छलफलपछि अध्यादेश मार्फत न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने प्रयास भएको भन्दै यसले संविधानको मर्म, शक्ति पृथकीकरणको सिद्धान्त र संसदीय प्रक्रियाको उल्लंघन गरेको निष्कर्ष निकालेको छ। बारका अनुसार संसद छलेर अध्यादेश ल्याउनु जनताको सार्वभौम अधिकार र संसदीय विशेषाधिकारमाथिको हस्तक्षेप हो। त्यस्तै यस्ता कदमले स्वतन्त्र न्यायपालिकामा असर पार्ने र विधिको शासन कमजोर बनाउने भन्दै बारले सरकारलाई तत्काल रोक्न आग्रह गरेको छ। सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार बन्द गरेपछि स्थानीय आक्रोशित भएका छन्। जनकपुरबाट लक्ष्मण यादवको रिपोर्ट।
4: 1,000 रुपियाँ भन्दा बढीको सामान ल्याउन भन्सार अनिवार्य गरिएको पीड़ा कम हुन नपाउँदै सीमावर्ती क्षेत्रका बासिन्दालाई अर्को समस्या थपिएको छ। छोटी भन्सार बन्द हुँदा छुटपूर्जी जारी गराउन, सामान ल्याउन आवत जावतमा समेत कठिनाई भएको सिराह बरियारपट्टी गाउँपालिकाका जलेश्वर यादवको भनाइ छ।
5: एकदम कम्तीमा गाडी घोडा छ, यहाँ नेपाल र भारतको बेसी गतिको सवाल छ, इन्डियन बाइक पनि आउँछ, यहाँ इन्डियाबाट बेसी गति बिराली भएर आउँछ, कम्तीमा यहाँ भन्सार छपना हुनु पर्यो, छुटपूर्जीको व्यवस्था हुनु पर्यो।
4: सिराहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी तथा व्यापारीहरू हिजोदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले हुलाकी राजमार्गमा चक्का जाम गरेर प्रदर्शन गरेका छन्। नेपाल सरकारले 2083 वैशाख 21 राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा विरोध चर्किएको हो। सिराहामा 6 छोटी भन्सार स्थापना गरिए पनि केही वर्ष यता त्यो 3 सीमित भएको थियो। केही दिनदेखि सञ्चालनमा रहेको एकमात्र छोटी भन्सार पनि बन्द भएपछि अब जिल्लामा छोटी भन्सार शून्यमा झरेको भन्सार कार्यालय सिराहाका प्रमुख प्रमोद दासले बताउनु भयो।
2: राजपत्रमा आयो, राजपत्रमा आइसकेपछि अब कानुनमै रहेन भने चलाउने त कुरै भएन नि। छोटी भन्सार त सबै एकैचोटि पहिला जब भन्सारको स्थापना भयो त्यही टाइममै भएको हो होइन, बिस्तारै फेज आउट हुँदै गयो। त्यही फेज आउट हुने क्रममा यो पनि फेज आउट भयो। सुरुमा 6 थियो, त्यसपछि हुँदा हुँदै 2-3 थियो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुष्का।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश सिफारिस विरूद्ध दायर भएका रिट दर्ता गर्न अस्वीकार गरेको छ। संवैधानिक परिषदको निर्णय संविधानको आधारभूत मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्राध्यापक डाक्टर प्रेमराज सिल्वाले छुट्टा छुट्टी रिट पेश गर्नुभएको थियो। उक्त रिट दायर गर्न अस्वीकार भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। कानून व्यवसायीहरूले चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु गलत भएको र सिफारिश प्रक्रिया रोक्नुपर्ने माग गरेका थिए, तर सर्वोच्च प्रशासनले ती रिटलाई दर्ता नगरी दरपीट गरेको जनाएको छ। संवैधानिक परिषदले प्रधान न्यायाधीश बन्न योग्यता पुगेका छ मध्ये चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई सिफारिश निर्णय गरेको थियो। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुयाल डाक्टर शर्मा भन्दा वरिष्ठ न्यायाधीश हुनुहुन्छ। सर्वोच्च अदालतले काठमाडौँका नदी किनार र सार्वजनिक ठाउँका सुकुम्बासी बस्ती खाली नगर्न अन्तरिम आदेश जारी गरेको छ।
1: सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। आदेशमा सुकुम्बासीलाई हटाउँदा शिक्षा, स्वास्थ्य, आवास लगायत अधिकारमा अपूरणीय क्षति हुन सक्ने भन्दै उचित प्रक्रिया र वैकल्पिक व्यवस्था अनिवार्य भएको उल्लेख गरेको छ। साथै पहिले नै विस्थापित भएकाहरूलाई पनि आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्नको आधारभूत सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ। सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रन पहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, माजिद अन्सारी लगायतले वैशाख 11 सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सरकारले वैशाख 12 गतेदेखि काठमाडौँको थापाथली सहित नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरू गरेको थियो। रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह, गृह मन्त्रालय, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, राष्ट्रिय मानवाधिकार आयोग, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, काठमाडौँ नगर प्रहरी बल र राष्ट्रिय भूमि आयोगलाई विपक्षी बनाइएको थियो। सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिँदै छिटो सुनवाई गर्न समेत आदेश गरेको छ। विपक्षीको लिखित जवाफ आएपछि वा जवाफ दिने समय सकिएपछि 15 दिनभित्र पूर्ण सुनवाईका लागि पेश गर्न भनेको छ। एक साताको अवधिमा काठमाडौँमा 15,000 भन्दा बढ़ी सुकुम्बासी परिवार विस्थापित भइसकेका छन्।
0: नेपालका विश्वविद्यालयहरूमा उपकुलपति छनौटका लागि नयाँ कार्यविधि लागू गरिएको छ।
1: नयाँ कार्यविधि अनुसार 40 वर्ष उमेर पुगेका, विद्यावारिधि उपाधि प्राप्त गरेका र कुनै राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिले मात्रै आवेदन दिन सक्नेछन्। साथै आवेदकले बौद्धिक चोरी नगरेको र कुनै स्वार्थ नबाजिएको सो घोषणा गर्नुपर्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत गठित छनौट समितिले विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि 10 दिनभित्र आवेदन आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय सहित देशका 8 विश्वविद्यालयमा यो प्रक्रिया लागू हुनेछ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम र राजर्षी जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग भएको छ। कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा 10 वर्षको अनुभव भएको, शैक्षिक प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सिप तथा कौशल प्रदर्शन गरेको हुनुपर्नेछ। छनौट प्रक्रिया अन्तर्गत उम्मेद्वारले सोच पत्र र रणनीतिक कार्य योजना पेश गर्नुपर्नेछ भने मूल्याङ्कन, अन्तर्वार्ता र विज्ञहरूको प्रतिवेदनका आधारमा अन्तिम छनौट गरिनेछ। यसले पारदर्शिता र योग्यताको आधारमा नेतृत्व चयन गर्ने लक्ष्य राखिएको छ। एउटा उम्मेद्वारले बढ़ीमा 2 विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिन सक्नेछन्।
0: अब खबर फटाफट।
2: बागलुङका 6 स्थानीय तहमा 1,37,000 पशुलाई खोप लगाइयो। 17,400 गाई, 27,000 भैँसी र 800 बंगुरलाई खोरेत विरुद्धको खोप। हिमाल आरोहण प्रति विदेशी आरोहीको आकर्षण बढ्दै हालसम्म सगरमाथा चढ्न 464 र मार्चदेखि 261 महिला सहित 1,072 जनाले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क। मुगुका पाटनमा यार्सा गुम्बा टिप्नेको भीड लाग्दै अनुमति बिना यार्सा टिप्न पुगेका 1 बालिका सहित 25 प्रहरीको नियन्त्रणमा। ढोरपाटन शिकार आरक्षमा 13 नाउर र 6 झारलको शिकार, नाउर र झारल मार्न दिँदा आरक्षलाई 4,18,00,000 आमदानी। चितवन रत्ननगरको आयुर्वेद औषधि उत्पादन केन्द्रले 20 थरी औषधि बनाउने अनुमति पाएकोमा 11 प्रकारका उत्पादन हुँदै अश्वगन्धा चूर्ण, अभिपत्तिकर, महासुदर्शन, निम्बादी, पुस्यानुक, त्रिफला, सेतो पलादी, आमलकी, बिलवादी र हिङ्ग्वास्टक चूर्ण बनाउँदै

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाका सांसदहरूले भक्तपुर बोडेमा राखिएका सुकुम्बासी परिवारलाई भेटेका छन्। सांसदहरू भेट्न आउँदा उनीहरूले भविष्यको चिन्ता सुनाएका छन्।
4: कानून न्याय तथा मानवाधिकार समिति सभापति समीक्षा बाँसकोटा सहित सांसदहरू सुकुम्बासी राखिएको भक्तपुरको बोडे पुग्दा पीड़ितले आफ्नो भविष्यबारे जिज्ञासा राखिरहेका छन्। कृषि विकास ब्याङ्कको बोडे तालिम केन्द्रमा विद्यालय जान नपाएका दुई बालबालिका भेटिएपछि समिति सभापति बाँसकोटाले चुनौतीबारे बोल्नु भएको छ।
5: यो त सरकारलाई मात्र होइन, यहाँनिर हामी कति ठाउँमा जाँदाखेरि समन्वयको कमी देखियो कि हरिपाटी जाँदा पनि त्यहाँ समन्वय गरेर लोकल लेभल प्रदेश सरकार र सङ्घीय सरकारले समन्वय गरेर विद्यार्थीहरूलाई कसरी बालबालिकालाई चाहिँ स्कुलसम्म पुर्याउने भन्ने यो कोअर्डिनेसनको कमी छ। छिटै नै त्यो कोअर्डिनेसन पनि पुरा होला।
4: काठमाडौँ प्रशासनले सर्वोच्च अदालतमा बुझाएको तथ्याङ्कमा काठमाडौँका 19 बस्तीमा डोजरले घर भत्काएपछि 15,000 बढी विस्थापित भएका छन्। तर तीमध्ये विद्यालय जान नपाएकाको यकिन संख्या पत्ता लाग्न सकेको छैन। विस्थापित भएका बालबालिकाको संख्या 3,100 बढी छ। समिति सभापति बाँसकोटाका अनुसार विस्थापित भएकाको यकिन तथ्याङ्क अब प्रधानमन्त्री कार्यालयले निकाल्नेछ।
5: त्यहाँबाट पनि हामी कति होल्डिङ सेन्टर जाँदा कोही व्यक्तिहरू होल्डिङ सेन्टरबाट फेरि अर्को ठाउँ गएको स्थिति पनि पाइयो, आफै कोठा खोज्न गएको स्थिति पनि पाइयो। भनेपछि आफै कोठा खोजेर बस्न सक्ने स्थिति भएको मान्छेहरू पनि हुँदो रहेछ। कतिजना होइन म त यहाँ बस्दिनँ टाढा भयो भनेर जानुभएको स्थिति पनि छ। सो को सुकुम्बासी हो होइन भन्ने कुराको पहिचान चाहिँ प्रधानमन्त्री कार्यालयले नै गर्छ।
4: सरकारले बोडेमा 41 जनालाई खाना औषधि र आवासको सुविधा दिएर राखेको छ। बम्सीघाटबाट 3 बालबालिका सहित बोडे ल्याइएकी सरिता नेपालीले आफ्ना सन्तानको अवस्था सुनाउनु भएको छ।
6: बच्चाहरू पढ्ने पढ्ने भन्छ, खै सरकारले के गरे हौ, कति ठाउँमा स्कुल हालिदिइरहेछ भन्छ। म चाहिँ स्कुल भन्दा नि म चाहिँ उसको ट्याडीको समस्या नि अलिक दमको रोगी छ, कमाउन सक्दैन बाहिर स्कुल भन्दा पनि। मलाई चाहिँ यस्तो स्वास्थ्यहरू पाएदेखि स्वास्थ्यमा हालिदिनु पाए हुन्थ्यो भन्ने छ। दुइटा बच्चालाई चाहिँ मैले अघि त्यहाँ एउटा म्यामलाई पनि भनेको थिएँ, सकेसम्म स्वास्थ्यमै हालिदिनु भनेर भन्नु खोजेको। एउटा नर्सरीबाट बल्ल पास भएर एलकेजी गएको थिएँ छोरी चाहिँ, छोरा त फेल भएको भयो, उनी युकेजीमा छ भनौँ न, यो वानमा जान्छ यो वर्ष, अस्ति पास भयो भनौँ।
4: बोडेमा राखिएका सुकुम्बासीहरू तत्काल बसोबासको व्यवस्था भए पनि कहिले कहाँ लगिने हो भन्ने चिन्तामा छन्। शङ्खमुलमा दुईटाले घर भत्काइदिएपछि 12 जनाको परिवारमध्ये अरूलाई भाडाको कोठा र आफन्त कहाँ पठाएर 72 वर्षीय वीरबहादुर तामाङ दम्पत्ति बोडेमा छ। 53 वर्षदेखि बसेको ठाउँबाट हटाइएपछि तामाङले आगामी दिनको चिन्ता गर्नु भएको छ।
7: केही थाहा छैन हामीलाई, हामीलाई सकेसम्म आफू बसेको ठाउँ छेउछेउै दियो भने धेरै राम्रो हो, तारातिर कतातिर लग्यो भने हामी व्यवस्था गरेर बसिरहेको, पहिलेदेखि नै गरेको, पहिलेदेखि हिमछिम भइरहेको ठाउँ खोइ, अब दिन्छ दिन्छ भन्छ, आफ्नो नभएपछि दिनु पऱ्यो नि त, दिनु त पऱ्यो नि, जसरी पनि दिनु पऱ्यो, हामी कहाँबाट कहाँ जाने, कहाँ गएर मर्ने।
4: सुकुम्बासी होल्डिङ सेन्टरमा पीडितहरू आउने र जाने क्रम जारी छ। सरकारले सुकुम्बासी बस्तीमध्ये सबभन्दा बढी बल्खुबाट 4,800 बढीलाई विस्थापित गराएकामा किर्तिपुर र भक्तपुरकै खरीपाटीमा बाँडेर राखिएको छ।
3: दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको सिजन शुरू भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय 15 दिनका लागि बन्द गरिदिएछ। शिक्षक अभिभावक तथा विद्यार्थीहरू यार्सा गुम्बा संकलन गर्न लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वैशाख 27 गतेदेखि पालिकाभरका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। उहाँले बर्खी विदासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागिएको जानकारी दिनुभएको छ। गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै बन्द भएका विद्यालय आगामी जेठ 10 गतेदेखि शुरू हुने जनाएको छ। अपी हिमाल गाउँपालिका भित्रका 22 सामुदायिक विद्यालयमा करिब 1100 विद्यार्थी तथा अन्य जडीबुटी संकलनका लागि पाटन क्षेत्रमा जाने गरेका छन्। काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण शुरू गरेसँगै बञ्चरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ। महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बञ्चरे डाँडाको आयु बढाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो। अहिले दैनिक 15 ट्रक फोहोर बञ्चरे डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ। यसअघि वर्गीकरण बिना सबै फोहोर लैजाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: Keir Starmer's taken responsibility for the poor performance, calling it a tough day. Dr. Simon Ofers, the Labour MP for Stroud, and says the PM needs to go.
1: I think that's not if now, it's when. You know, Keir's a decent guy, but I just think he's not the right leader for the next election. And if we go into the next election...
2: Kapali Sarkari Sukumbasi Basti Mathi Barbarta Puna Hamalagari Ko Aarup Lagaundai Tisko Prati Baad Garna Congress Nita Tatha Kari Kartalai Nirdeshan Dinu Bhai Ko Cha. Sani Paako Party Mukhyalay Ma Ayojit Nepal Ma Bhumihin Sukumbasi Ra Vyavasthit Basobasi Ko Avastha Dozer Atank Ra Sukumbasi Pida Bishay Karyakram Ma Boldai Thapa.
3: Aile Sattama Basiraknu Bhayeko Sakhiharule Jun Krurta Cha Ni Jun Barbarta Cha Yo Krurta Ko Barbarta Pachhadi Pani Jun Chai Tyo Comfortable Feel Garne Kura Cha Ni Maile Chai Nigat Bigat Ma Ailesamma Kura Samanyata Dekheko Thiyo Rajya Chalaudai Garda Masanga Karuna Hunu Parcha मैले न्याय गर्नुपर्छ मैले विवेक पुर्याउनुपर्छ कानुन प्रयोग गर्दै गर्दाखेरि बल पनि प्रयोग गर्नुपर्छ तर मैले बल प्रयोग गर्दै गर्दा मेरो त्यो अन्तिम हतियार हो मैले बल प्रयोग गर्दै गर्दा पनि नागरिकको सबैको हेर्नुपर्छ भन्ने सन्दर्भमा राज्य सत्ता सञ्चालन गर्नेको सोचले पनि निर्धारण गर्छ त्यसैले यो त्यसको पनि उपज हो एउटा कुरा अहिले नेपाली कङ्ग्रेस हामी सङ्घमा प्रतिपक्ष छौँ प्रतिपक्ष भएको हुनाले गर्दाखेरि यो सङ्घको संसदमा तपाईँहरूले यो विषयलाई उठाउने यो विषयको बारेमा तथ्य तर्क प्रमाण सहित प्रस्तुत हुने किनकि एकदमै गलत ढङ्गले सूचित गरिएको छ यस्तो बनाइएको छ कि खास गरी नयाँ पुस्ताका मानिसहरूलाई कि सबजना अपराधी हुन् सबजना चाहिँ जग्गा आएर कब्जा गरेर आएर बसेका हुन् भन्ने खालको भाष्य बनाउन खोजिएको छ यसलाई चिर्ने काम तपाईँहरूको हाम्रो हो
2: सर्वोच्च अदालतले काठमाडौँका नदी किनार र सार्वजनिक ठाउँका सुकुम्बासी बस्ती खाली नगर्न अन्तरिम आदेश जारी गरेको छ
4: सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो आदेशमा सुकुम्बासीलाई हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायत अधिकारमा अपूरणीय क्षति हुन सक्ने भन्दै उचित प्रक्रिया र वैकल्पिक व्यवस्था अनिवार्य भएको उल्लेख गरेको छ साथै पहिले नै विस्थापित भएकाहरूलाई पनि आवास शिक्षा स्वास्थ्य र खाद्यान्नको आधारभूत सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका गोपाल डन पहेली वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी दिनेश त्रिपाठी माजिद अन्सारी लगायतले वैशाख 11 सर्वोच्चमा रिट दायर गर्नुभएको थियो सरकारले वैशाख 12 गतेदेखि काठमाडौँको थापाथली सहित नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरू गरेको थियो रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रधानमन्त्री बालेन्द्र शाह गृह मन्त्रालय काठमाडौँ महानगरपालिका नेपाल प्रहरी राष्ट्रिय मानवाधिकार आयोग भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय काठमाडौँ नगर प्रहरी बल र राष्ट्रिय भूमि आयोगलाई विपक्षी बनाइएको थियो सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिँदै छिटो सुनवाई गर्न समेत आदेश गरेको छ विपक्षीको लिखित जवाफ आएपछि वा जवाफ दिने समय सकिएपछि 15 दिनभित्र पूर्ण सुनवाईका लागि पेश गर्न भनेको छ एक साताको अवधिमा काठमाडौँमा 15,000 भन्दा बढी सुकुम्बासी परिवार विस्थापित भइसकेका छन्
2: परराष्ट्र मन्त्रालयले मध्यपूर्वको परिस्थिति पछिल्ला दिनमा सामान्यकरण भइरहेको बताएको छ मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभएको छ प्रवक्ता छेत्रीका अनुसार युएईको फुजेरामा भर्खरै भएका केही छिटपुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ मन्त्रालयले शुरू गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ यसै गरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 जना नेपालीले विवरण दर्ता गराएका छन् मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ यसैबीच मध्यपूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्च स्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण शुरू गरेसँगै बन्चरे डाँडा लैजाने फोहोरको मात्रा घटेको छ हवस् त अहिलेसम्मका खबर यति नै नमस्कार
5: यो PFBS गोर्खा रेडियो हो

0: शिक्षा मन्त्री सस्मित पोखरेलले मुद्दाको फर्च्युटको हिसाबले प्रधान न्यायाधीश सिफारिश गरिएको स्पष्ट पार्नुभएको छ। मन्त्री परिषदको बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका पोखरेलले प्रधान न्यायाधीश पनि कार्य क्षमता हेरेर सिफारिश गरिएको बताउनु भएको हो।
1: पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्च्युटको हिसाबमा हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
0: यस्तै सरकारले 15 जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ। बैठकले आगामी 28 गते अपरान्ह बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। प्रतिनिधि सभाका सांसदहरूले भक्तपुर बोडीमा राखिएका सुकुम्बासी परिवारलाई भेटेका छन्। सांसदहरू भेट नपुग्दा उनीहरूले भविष्यको चिन्ता सुनाएका छन्।
2: कानून न्याय तथा मानवाधिकार समिति सभापति समीक्षा बाँसकोटा सहित सांसदहरू सुकुम्बासी राखिएको भक्तपुरको बोडे पुग्दा पीडितले आफ्नो भविष्यबारे जिज्ञासा राखिरहेका छन्। कृषि विकास ब्याङ्कको बोडे तालिम केन्द्रमा विद्यालय जान नपाएका दुई बालबालिका भेटिएपछि समिति सभापति बाँसकोटाले चुनौतीबारे बोल्नु भएको छ।
3: यो त सरकारलाई मात्र होइन, यहाँनिर हामी कति ठाउँमा जाँदाखेरि समन्वयको कमी देखियो कि हरिपाटी जाँदा पनि त्यहाँ समन्वय गरेर लोकल लेभल प्रदेश सरकार र सङ्घीय सरकारले समन्वय गरेर विद्यार्थीहरूलाई कसरी बालबालिकालाई चाहिँ स्कुलसम्म पुर्याउने भन्ने यो कोअर्डिनेसनको कमी छ। छिटै नै त्यो कोअर्डिनेसन पनि पुरा होला।
2: काठमाडौँ प्रशासनले सर्वोच्च अदालतमा बुझाएको तथ्याङ्कमा काठमाडौँका 19 बस्तीमा डोजरले घर भत्काएपछि 15,000 बढी विस्थापित भएका छन्। तर तीमध्ये विद्यालय जान नपाएकाको यकिन संख्या पत्ता लाग्न सकेको छैन। विस्थापित भएका बालबालिकाको संख्या 3,100 बढी छ। समिति सभापति बाँसकोटाका अनुसार विस्थापित भएकाको यकिन तथ्याङ्क अब प्रधानमन्त्री कार्यालयले निकाल्नेछ।
3: त्यहाँबाट पनि हामी कति होल्डिङ सेन्टर जाँदा कोही व्यक्तिहरू होल्डिङ सेन्टरबाट फेरि अर्को ठाउँ गएको स्थिति पनि पाइयो, आफै कोठा खोज्न गएको स्थिति पनि पाइयो। भनेपछि आफै कोठा खोजेर बस्न सक्ने स्थिति भएको मान्छेहरू पनि हुँदो रहेछ। कतिजना होइन म त यहाँ बस्दिनँ टाढा भयो भनेर जानुभएको स्थिति पनि छ। सो को सुकुम्बासी हो होइन भन्ने कुराको पहिचान चाहिँ प्रधानमन्त्री कार्यालयले नै गर्छ।
2: सरकारले बोडेमा 41 जनालाई खाना औषधि र आवासको सुविधा दिएर राखेको छ। वंशीघाटबाट 3 बालबालिका सहित बोडे ल्याएकी सरिता नेपालीले आफ्ना सन्तानको अवस्था सुनाउनु भएको छ।
4: बच्चाहरू पढ्ने भन्छ, अब खै सरकारले के गरे हो, कति ठाउँमा स्कुल हालिदिइरहेको छ भन्छ। म चाहिँ स्कुल भन्दा नि म चाहिँ उसको ड्याडीको समस्या नि अलिक दमको रोगी छ, कमाउन सक्दैन। बाहिर स्कुल भन्दा पनि मलाई चाहिँ यस्तो संस्थाहरू पाएदेखि संस्थामा हालिदिनु पाए हुन्थ्यो भन्ने छ। दुइटा बच्चालाई चाहिँ मैले अघि त्यहाँ एउटा म्यामलाई पनि भनेको थिएँ, सकेसम्म संस्थामै हालिदिनु भनेर भन्न खोजेको। एउटा नर्सरीबाट बल्ल पास भएर एलकेजी गएको थिएँ छोरी चाहिँ, छोरा त फेल भएको भयो, उनी युकेजीमा छ भनौँ न, यो वानमा जान्छ यो वर्ष, अस्ति पास भयो भनौँ।
2: बोडेमा राखिएका सुकुम्बासीहरू तत्काल बसोबासको व्यवस्था भए पनि कहिले कहाँ लगिने हो भन्ने चिन्तामा छन्। शङ्खमुलमा दुईटाले घर भत्काइदिएपछि 12 जनाको परिवारमध्ये अरूलाई भाडाको कोठा र आफन्त कहाँ पठाएर 72 वर्षीय बिरबहादुर तामाङ दम्पति बोडेमा छ। 53 वर्षदेखि बसेको ठाउँबाट हटाइएपछि तामाङले आगामी दिनको चिन्ता गर्नु भएको छ।
5: केही थाहा छैन हामीलाई, हामीलाई सकेसम्म आफू बसेको ठाउँ छेउछेउै दियो भने धेरै राम्रो हो, तारातिर कतातिर लग्यो भने हामी व्यवस्था गरेर बसिरहेको, पहिलेदेखि नै गरेको, पहिलेदेखि हिमछिम भइरहेको ठाउँ खोइ, अब दिन्छ भन्छ, आफ्नो नभएपछि दिनु पऱ्यो नि त, दिनु त पऱ्यो नि, जसरी पनि दिनु पऱ्यो, हामी कहाँबाट कहाँ जाने, कहाँ गएर मर्ने।
2: सुकुम्बासी होल्डिङ सेन्टरमा पीडितहरू आउने र जाने क्रम जारी छ। सरकारले सुकुम्बासी बस्तीमध्ये सबभन्दा बढी बल्खुबाट 4,800 बढीलाई विस्थापित गराएकामा किर्तिपुर र भक्तपुरकै खरीपाटीमा बाँडेर राखिएको छ।
0: सरकारले धरान उपमहानगरपालिकालाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा प्रदान गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको 1 बिघा 4 कट्ठा 13 धुर जग्गा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री परिषदमा आधारभूत अस्पताल निर्माणका लागि जग्गा हस्तान्तरण सम्बन्धी प्रस्ताव पेश गरेको थियो। खबर यति नै, नमस्कार।
6: PFBS, Gorkha.

0: संलग्न थप दुईजनालाई पक्राउ गरेको छ। स्मार्ट टेलिकम प्रालेको अनुमति पत्र रद्द भएपछि नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको सम्पत्ति बेइमानीपूर्वक लिलामी गर्ने प्रक्रियामा संलग्न थप दुईजनालाई ब्यूरोले पक्रेको हो। काठमाडौँ महानगर बेसकी पलिना श्रेष्ठ र पनौती नगरपालिका बाह्रका नरेन्द्र उल्लख छन्। उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको सीआईबीले जनाएको छ। यसअघि सीआईबीले स्मार्ट टेलिकमका पूर्व संचालक सर्वेश जोशीलाई नियन्त्रणमा लिएको थियो। पर्यटन व्यवसायलाई लक्षित गर्दै आठौं चिनिया भाषा कक्षा सोमबारदेखि शुरू हुँदैछ। नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनिया दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहकार्यमा सोमबारदेखि चिनिया भाषा शुरू हुन लागेको हो। नेपाल पर्यटन बोर्डका अनुसार 80 जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीका लागि चिनिया भाषा कक्षा सञ्चालन गर्न लागि हो। कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले चिनिया भाषा प्रशिक्षण कार्यक्रमले नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनु भएको छ। उहाँले भाषा अभिव्यक्ति व्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनता बीचको पुल भएको उल्लेख गर्नुभयो। पर्यटन विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्धनमा भाषाको योगदान महत्वपूर्ण भएको उहाँको भनाइ छ। नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हेकमत सिंह ऐलले चिनिया भाषा प्रशिक्षणले पर्यटन क्षेत्रका जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो। सन् 2016 शुरू भएको प्रशिक्षण कार्यक्रमको 8 संस्करणसम्म आइपुग्दा 280 भन्दा बढी पर्यटन व्यवसायीले चिनिया भाषा प्रशिक्षण प्राप्त गरिसकेका छन्। सरकारले धरान उपमहानगरपालिकालाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा प्रदान गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको 1 बिघा 4 कट्ठा 13 धुर जग्गा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री परिषदमा आधारभूत अस्पताल निर्माणका लागि जग्गा हस्तान्तरण सम्बन्धी प्रस्ताव पेश गरेको थियो। यो प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत भएसँगै धरान उपमहानगरपालिका वडा नम्बर 1 स्थित छाता चोकमा आधारभूत अस्पताल निर्माणको बाटो खुल्ला भएको छ। नेपालका विश्वविद्यालयहरूमा उपकुलपति छनौटका लागि नयाँ कार्यविधि लागू गरिएको छ।
1: नयाँ कार्यविधि अनुसार 40 वर्ष उमेर पुगेका, विद्यावारिधी उपाधि प्राप्त गरेका र कुनै राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिले मात्रै आवेदन दिन सक्नेछन्। साथै आवेदकले बौद्धिक चोरी नगरेको र कुनै स्वार्थ नबाजिएको सो घोषणा गर्नुपर्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत गठित छनौट समितिले विभिन्न विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि 10 दिनभित्र आवेदन आह्वान गरेको छ। विश्वविद्यालय सहित देशका 8 विश्वविद्यालयमा यो प्रक्रिया लागू हुनेछ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम र राजर्षी जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग भएको छ। कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधी उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा 10 वर्षको अनुभव भएको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सिप तथा कौशल प्रदर्शन गरेको हुनुपर्नेछ। छनौट प्रक्रिया अन्तर्गत उम्मेद्वारले सोचपत्र र रणनीतिक कार्ययोजना पेश गर्नुपर्नेछ भने मूल्याङ्कन, अन्तर्वार्ता र विज्ञहरूको प्रतिवेदनका आधारमा अन्तिम छनौट गरिनेछ। यसले पारदर्शिता र योग्यताको आधारमा नेतृत्व चयन गर्ने लक्ष्य राखिएको छ। एउटा उम्मेद्वारले बढ़ीमा 2 विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिन सक्नेछन्।
0: सरकारले 13 स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ। एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 13 स्थानीय तहमा डेंगी संक्रमण देखेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनु भएको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिरतामोड नगरपालिका, मेची नगरपालिका र कचना केवल गाउँपालिका, सुनसरीको धरान उप महानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितौनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटोल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका छन्। पुस यता करिब 600 जनामा संक्रमण देखिएको छ। शाखा प्रमुख डाक्टर दाहालले अहिलेको पानीले केही संक्रमण नबढ

0: गरेका छौँ। यस बारेमा यहाँहरू जानकार नै हुनुहुन्छ। 1816 सनको सुगुली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौँ। नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौँ। साथै लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि हामीले उक्त नोटमा स्पष्ट पारेका छौँ। नेपाल र भारत बीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहिआएको छ।
1: सरकारले 13 स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ। इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 13 स्थानीय तहमा डेंगी संक्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनु भएको छ। उहाँका अनुसार ओखलडुङ्गाको सिद्धिचरा नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कचनाकी बलगाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटोल उपमहानगरपालिका, मकवानपुरको हिटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलाबाई नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका छन्। पुसेता करिब 600 जनामा संक्रमण देखिएको थियो। शाखा प्रमुख डाक्टर दाहालले अहिलेको पानीले केही संक्रमण नबढ़ाउने बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले फोहोरको वर्गीकरण शुरू गरेसँगै बञ्चरी डाँडा लैजाने फोहोरको मात्रा घटेको छ। महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार बञ्चरी डाँडाको आयु बढ़ाउन स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य शुरू गरिएको हो। अहिले दैनिक 15 ट्रक फोहोर बञ्चरी डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभएको छ। यसअघि वर्गीकरण बिना सबै फोहोर लैजाँदा दैनिक 20 ट्रक जाने गरेको थियो। फोहोर वर्गीकरणले शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थापन गर्न 32 वडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा 1-1 वटा फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेट्रियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले बताउनुभयो। फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 जारी गरी र कार्यान्वयनमा ल्याइएको छ। यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहोर मैला संकलन ढुवानी गर्न कार्यविधि जारी गरिएको महानगरको वातावरण व्यवस्था विभागले जनाएको छ। अब खबर फटाफट।
2: बागलुङका 6 स्थानीय तहमा 1,37,000 पशुलाई खोप लगाइयो। 17,400 गाई, 27,000 भैँसी र 800 बंगुरलाई खोरेत विरुद्धको खोप। हिमाल आरोहण प्रति विदेशी आरोहीको आकर्षण बढ्दै हालसम्म सगरमाथा चढ्न 464 र मार्चदेखि 261 महिला सहित 1,072 जनाले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क। मुगुका पाटनमा यार्सा गुम्बा टिप्नेको भीड लाग्दै अनुमति बिना यार्सा टिप्न पुगेका 1 बालिका सहित 25 जना प्रहरीको नियन्त्रणमा। ढोरपाटन शिकार आरक्षमा 13 नाउर र 6 वटा झारलको शिकार, नाउर र झारल मार्न दिँदा आरक्षलाई 4,18,00,000 आमदानी। चितवन रत्ननगरको आयुर्वेद औषधि उत्पादन केन्द्रले 20 थरी औषधि बनाउने अनुमति पाएकोमा 11 प्रकारका उत्पादन हुँदै अश्वगन्धा चूर्ण, अभिपत्तिकर, महासुदर्शन, निम्बादी, पुस्यानुग, त्रिफला, सेतो पलादी, आमलकी, बिलवादी र हिङ्ग्वास्टक चूर्ण बनाउँदै। खोटाङको केपिलासगढी गाउँपालिकामा जेठ पहिलो साता हनी हन्टिङ महोत्सव हुँदै केपिलासको एउटै भिरबाट एउटै याममा 7,00,000 सम्मको मह उत्पादन हुने।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: दार्चुलाको ओपी हिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको सिजन शुरू भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय 15 दिनका लागि बन्द गरिदिएछ. शिक्षक अभिभावक तथा विद्यार्थीहरू यार्सा गुम्बा संकलन गर्न लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो. गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वैशाख 27 गतेदेखि पालिकाभरका सबै सामुदायिक विद्यालय बन्द.